0: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्चदेखि माथिको एलइडी किन्दा 200 रुपियाँमा।
1: यहाँ फ्रिज, डिप फ्रिज, एलइडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
2: टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
3: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061814।
4: धुलिखेल अस्पताल, दुलखा अस्पताल, दुलखाको सूचना।
5: धुलिखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
4: हाम्रा सेवाहरू:
5: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा,
4: 24 घण्टा आकस्मिक सेवा,
5: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
4: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
5: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
4: 24 घण्टा फार्मेसी सेवा,
5: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
4: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
5: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
4: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
5: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
4: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
6: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
5: अन्य थप जानकारीको लागि
6: सम्पर्क नम्बर 0494120।
4: धुलिखेल अस्पताल, दोलखा अस्पताल, दोलखा।
7: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
8: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
7: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 32/4 साबिक काभ्रे गाविस, वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
8: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
7: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 32/4 काभ्रे बगर, दोलखा।
9: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
10: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
9: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
10: ऊ र मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर
9: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
10: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
11: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कैद दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
12: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
15: 3 दिन भयो।
14: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
15: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
14: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
15: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
16: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
14: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
13: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गरौं।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
17: होइन हो दिदी बहिनी, हो आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
18: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो, कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि।
17: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानमा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
18: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
17: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्ख धान US 312 नै लगाउने निर्णय गर्यौं।
18: हस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई, हामी पनि यसपालि शङ्ख धान US 312 नै लगाउनेछौ।
19: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्खधान US 312 सम्पूर्ण एग्रोभेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।
20: भीमेश्वर मन्दिरमा दर्शन गर्न आउनुहुने भक्त सनहरूमा हार्दिक अनुरोध।
21: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर, भीमसेन, भीम नारायण, भीम भैरव, भगवती, महाकाली, भगवान बुद्ध, किरातेश्वर महादेव, महारुद्र, भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गर्न गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप साल धूप वा बाटे को धूप मात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मंदिर में फलामकुल ससाना त्रिशूल ससाना घंटी चुनरी सौभाग्य चढ़ाउन निषेध गरिएको छ।
0: रुद्र अवतार को समय में सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सदाउन हुन र अन्य समय में सदाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढ़ाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बमोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढ़ाउन सकिनेछ।
0: नित्य रुद्र पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म सो समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छक्काल मध्याह पूजा दिनको ठीक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले बोका अण्डा काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति भीमेश्वर नगरपालिका 2 दोलखा।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लील प्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल जेठ 6 गते बुधबार, मे 20 तारीक सन् 2026, नेपाल सम्बत 1146, जेठ शुक्ल पक्षको चतुर्थी तिथि, विश्व मौरी दिवस।
1: ₹15,000
0: सामुदायिक विद्यालयमा 100 भन्दा कम विद्यार्थी, गाभ्ने योजना अघि सारिँदै, 50% बाल बालिका सुरक्षित पानीको पहुँच बाहिर।
1: सर्वोच्चको प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्मा नियुक्त। 22,000 मुद्दाको टुङ्गो लगाउने जिम्मा उपत्यका नदी किनारबाट हटाइएका सुकुम्बासीलाई एकमुष्ट 25,000 र मासिक 3 महिनासम्म 15,000 खर्च दिइने।
0: धानको बिउ छनौटमा ध्यान दिन बिगेको सुझाव। नेपालमा रेल ल्याउने अध्ययनका लागि एक वर्षमै 1 अर्ब भन्दा बढ़ीको खर्च। उद्योगीबाट विद्युतको बक्यौता असूल गर्न महालेखाको ताकेता।
1: रूसी राष्ट्रपति पुटिन चीन भ्रमणमा। द्वन्द्वका कारण इरानबाट 30 लाख अफगानी नागरिक स्वदेश फर्किने राष्ट्रसंघको अनुमान। सौर्य आँधीको प्रभाव बारे अध्ययन हुने।
0: र एसियाड महिला क्रिकेट छनौटमा नेपालले चीन अनि इण्डोनेसियासँग खेल्ने। सूर्य नेपाल गल्फ प्रतियोगितामा दिनेश प्रजापतिको अग्रता। नेपाल बुद्धिचाल महासंघ नेतृत्वमा आन्तरिक विवाद।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा हटाइएका सुकुम्बासीहरूको व्यवस्थापनको बारेमा सरकारले गरेको निर्णयको प्रसंग।
1: उपत्यका नदी किनारबाट हटाइएका सुकुम्बासी परिवारलाई राहत स्वरूप सरकारले पुनस्थापना खर्च बाफत एकमुष्ट 25,000 रूपियाँ र 3 महिनासम्म मासिक रकम उपलब्ध गराउने निर्णय गरेको छ। हिजो मन्त्रीपरिषद बैठकले काठमाडौँ उपत्यका नदी किनार क्षेत्रबाट विस्थापित परिवारलाई सदस्य संख्याका आधारमा राहत उपलब्ध गराउने निर्णय गरेको हो। निर्णय अनुसार 5 सदस्य परिवारलाई मासिक 15,000 रूपियाँ दिइनेछ भने 5 भन्दा बढ़ी सदस्य भएका परिवारका लागि प्रति व्यक्ति थप 2,000 रूपियाँ उपलब्ध गराइनेछ। तर रकम दिनु पूर्व वास्तविक सुकुम्बासी हो वा होइन भन्ने बारे रुजु समेत गरिनेछ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले हाल वास्तविक सुकुम्बासीको पहिचान गरिरहेको छ। आयोजना निर्देशक मचा काजी महर्जनले हिजोदेखि डिजिटल प्रणालीमा स्क्रीनिङ शुरू गरेको र पीड़ितको हातमा पुग्न 2 साता जति समय लाग्ने समेत बताउनु भएको छ। उपत्यका नदी किनारबाट हटाइएका मध्ये 2,608 परिवारले नाम टिपाएका छन्। अब 2 साता जतिमा वास्तविक सुकुम्बासीको एकिङ हुन्छ, त्यसपछि जिल्ला प्रशासन कार्यालयबाट राहत र एकमुष्ट रकम हस्तान्तरण हुन्छ उहाँले भन्नुभयो। कोही नक्कली सुकुम्बासी पुग्न पर्न भएमा सोही वास्तविक सुकुम्बासी विमुख हुनुहुन्छ भनेर हामी काम गरिरहेका छौं। समितिले तयार पारेको सूची नै आधिकारिक हुने उहाँको भनाइ छ। तर सरकारले घोषणा गरेको राहत रकमले दैनिक गुजारा चलाउने कठिन हुने पीड़ित परिवारले गुनासो समेत गरेका छन्। नदी किनारका बस्तीहरू हटाउँदा सरकारले पर्याप्त पूर्व तयारी नगरी डोजर चलाएको उनीहरूले गुनासो समेत गरेका छन्। कतिपय परिवारका लत्ता कपड़ा, आवश्यक सामग्री तथा बालबालिकाका किताब कापी समेत भग्नावशेषमै पुरिएको समेत स्थानीयले बताएका छन्। यसैबीच सरकारले काठमाडौँ उपत्यका नदी किनारका मुक्त बस्तीका परिवारलाई 25,000 दिने र बाँकी परिवारका लागि 15,000 रूपियाँ राहत स्वरूप उपलब्ध गराउने गरी मन्त्री परिषदले निर्णय गरेको मन्त्री सस्मित पोखरेलले बताउनुभयो।
3: काठमाडौँ उपत्यका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने व्यक्तिहरूको विवरण रुजु गरी प्रति परिवार पुनर्स्थापना खर्च बापत रू 25,000 एकमुष्ट रूपमा प्रदान गर्ने, जोखिममुक्त बस्तीबाट हटाइएकाहरूलाई वैकल्पिक बसोबासको व्यवस्था आफै गर्न प्रोत्साहित गर्न 5 सदस्य भएको प्रति परिवार राहत रकम रू 15,000 प्रति महिनाको र 100 भन्दा बढी सदस्यका लागि प्रति सदस्य थप रू 2,000 प्रति महिनाको दरले हाललाई 3 महिनाका लागि बसोबास व्यवस्थापन खर्च उपलब्ध गराउने, वृद्ध, अशक्त, असहाय तथा आफ्नो व्यवस्थापन गर्न नसक्ने व्यक्ति तथा परिवारलाई तोकिएको होल्डिङ सेन्टरमा व्यवस्था गर्ने, बाल बालिका तथा विद्यार्थीको पठन पाठन तथा विद्यालयको सुनिश्चितता र स्वास्थ्य सेवा सुविधाहरूको सुनिश्चितता स्थानीय तहको समन्वय तथा सहकार्यमा गर्ने।
0: सर्वोच्च अदालतका न्यायाधीश डाक्टर मनोज कुमार शर्मा 33 प्रधान न्यायाधीशमा नियुक्त हुनुभएको छ। संसदीय सुनवाई समितिबाट नाम अनुमोदन भएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले शर्मालाई प्रधान न्यायाधीशमा नियुक्त गर्नुभएको हो। संवैधानिक परिषदको सिफारिशमा राष्ट्रपतिबाट प्रधान न्यायाधीश नियुक्तिको व्यवस्था छ। अनुमोदन लगत्तै शर्माको नियुक्ति भएको हो। उहाँले हिजो नै पद तथा गोपनीयताको शपथ पनि लिइसक्नु भएको छ। संवैधानिक परिषदले 24 वैशाखमा शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो। सर्वोच्चका न्यायाधीश मध्ये वरिष्ठलाई प्रधान न्यायाधीश बनाउने परम्परा विपरीत चौथो वरियताका शर्मालाई सिफारिश गरिएपछि विभिन्न टीका टिप्पणी र बहसहरू पनि भए। राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसद सम्मिलित संसदीय सुनवाई समितिले शर्माको सुनवाई हिजो द्रुत गतिमा अगाडि बढ़ाएको थियो। हिजो बिहान 8 बजे उजुरी खोलेर सुनवाई शुरू गरेको समितिले अपराह करिब 4 बजे शर्माको नाम सर्वसम्मतिबाट अनुमोदन गरेको थियो। लगतै शर्माले राष्ट्रपति रामचन्द्र पौडेलबाट नियुक्ति लिनुभयो। शपथ लिएर उहाँ साँझ 6 बजे सर्वोच्च अदालत पुग्नु भएको थियो। न्यायालयको नेतृत्व सम्हालेपछि शर्माले स्वतन्त्र, निष्पक्ष, सक्षम र जनविश्वासयुक्त न्यायपालिकाको निर्माण र संरक्षण नै आफ्नो कार्यकालको मूल ध्येय रहने बताउनुभयो। न्यायपालिकाको संस्थागत स्वतन्त्रता, न्यायाधीशहरूको व्यावसायिकता, निष्पक्षता तथा न्याय सम्पादन प्रक्रियाको मर्यादामा शंका उत्पन्न हुने कुनै पनि कार्य आफूबाट नहुने पनि उहाँले उल्लेख गर्नुभयो। शर्माले सूचना प्रविधिको प्रयोग, न्यायिक सुशासन आफ्नो मुख्य योजना हुने पनि सुनाउनुभयो। न्यायिक क्षेत्रमा हुने कुनै पनि प्रकारका अनियमितता, ढिलासुस्ती, अपारदर्शिता वा अवांछित गतिविधिमा कड़ा नियन्त्रण गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभएको छ। नवनियुक्त प्रधान न्यायाधीश शर्माले न्यायमा पहुँच अभिवृद्धि गर्ने, न्याय परिषद प्रभावकारी बनाउने र फैसला कार्यान्वयनलाई प्रभावकारी पार्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ। यसैबीच हिजो नियुक्ति लगत्तै राष्ट्रपतिले शीतल निवासमा शर्मालाई शपथ ग्रहण गराउनु भएको थियो र शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसाहेब प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, सभामुख डोल प्रसाद अर्याल, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल उपस्थित हुनुहुन्थ्यो। न्यायाधीशको वरियतामा शर्मामाथि रहेका दुईवटा वरिष्ठ न्यायाधीशहरू कुमार रेग्मी र हरिप्रसाद फुयाल पनि उपस्थित हुनुहुन्थ्यो। रेग्मी शर्माको पदभार ग्रहण कार्यक्रममा पनि स्वागतमा सर्वोच्चको गेटसम्म पुग्नुभयो। तर कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल भने शपथ तथा पदभार ग्रहणमा कतै पनि देखिनु भएन। पदभार ग्रहण कार्यक्रममा काठमाडौँ उपत्यकाका विभिन्न अदालतमा कार्यरत न्यायाधीशहरूको पनि उपस्थिति थियो। संवैधानिक परिषदले 24 वैशाखमा शर्मालाई प्रधान न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिश गरेको थियो। सिफारिशपछि संसदीय सुनवाई समितिले उजुरी आह्वान गर्दै 10 दिनको समय पनि दिएको थियो।
1: विद्यार्थी संकटले कक्षा रित्तिन थालेपछि हजारौं सामुदायिक विद्यालय चल्न नसक्ने अवस्थामा पुगेका छन्। 15,000 सामुदायिक विद्यालयमा 100 भन्दा कम विद्यार्थी रहेको भन्दै शिक्षा मन्त्रालयले ती विद्यालय गाप्ने योजना बनाउँदैछ। संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा केही दिन अघि शिक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता शिवकुमार सापकोटाले विद्यार्थी संख्या कम भएका विद्यालयको विषयमा विकल्प सोच्नुपर्ने बेला आएको समेत बताउनुभयो। शिक्षा मन्त्रालयको तथ्याङ्क अनुसार कम विद्यार्थी भएका मध्ये 10,000 भन्दा बढ़ी विद्यालय अप्पर पहाड़ी र हिमाली जिल्लामा रहेका छन्। पहाड़ी जिल्लाको जनसंख्या शहरी तथा तराईका जिल्लामा बसाई सरेका कारण त्यही क्षेत्रमा विद्यालयमा विद्यार्थी संख्या न्यून हुँदै गएको हो। यता शिक्षा मन्त्रालयको आँकड़ा अनुसार सरकारले सामुदायिक विद्यालयमा पढ्ने एक विद्यार्थीका लागि वार्षिक 30,000 खर्च गर्दै आएको छ। किताब, कापी, खाजादेखि शिक्षकलाई दिएको तलबसम्मलाई भाग गर्दा त्यति खर्च हुने गरेको शिक्षा मन्त्रालयका प्रवक्ताले बताउनु भएको छ। सरकारले सामुदायिक विद्यालयमा पढ्ने हरेक विद्यार्थीमाथि वार्षिक औसत 30,000 खर्च गर्छ। तैपनि सामुदायिक विद्यालयको अवस्था र विद्यार्थी आकर्षण सोच जस्तो हुन नसकेको पनि उहाँले बताउनु भएको छ। सापकोटाका अनुसार निजी विद्यालयले भने प्रति विद्यार्थी औसत 80,000 खर्च गर्ने गर्छ। हाल नेपालमा 27,020 सामुदायिक विद्यालय रहेका छन् भने ती विद्यालयमा झण्डै 50,00,000 बालबालिका अध्ययनरत रहेका छन्।
0: यसैबीच मुलुकको बदलिँदो परिवेशलाई समेट्ने गरी सरकारले विद्यालय तहको पाठ्यक्रम परिमार्जन गर्ने प्रक्रिया शुरू गरेको छ। प्रारम्भिक बाल विकास ईसीडीदेखि कक्षा 12 सम्मको समग्र पाठ्यक्रममा समयानुकूल परिमार्जन गर्न लागि हो। यसका लागि शिक्षा तथा खेलकुद मन्त्रालयले काठमाडौँ विश्वविद्यालय स्कूल अफ एजुकेशन डीन प्राध्यापक डाक्टर बालचन्द्र लोइटेलको संयोजकत्वमा पाठ्यक्रम प्रारूप परिमार्जन कार्यदल पनि गठन गरेको छ। 9 सदस्यीय कार्यदलले मंगलबार हिजो शिक्षा मन्त्री सस्मित पोखरेलसँग पहिलो बैठक गरेर औपचारिक रूपमा काम अगाडि बढ़ाएको हो। कार्यदलले छ महिनाभित्रमा प्रतिवेदन तयार गर्ने गरी काम अगाडि बढ़ाएको छ। कार्यदल संयोजक लुइटेलले कति दिनमा काम सकिन्छ भन्ने निर्णय गर्ने अधिकार कार्यदललाई नै दिइएको बताउनुभयो। आफूहरूले अहिलेकै अवस्था अनुसार काम गर्न सकियो भने कम्तीमा छ महिनाभित्रमा प्रतिवेदन तयार पारेर बुझाउने पनि उहाँको भनाई छ। कार्यदलले पाठ्यक्रमको प्रारूपको प्रतिवेदन बुझाएपछि विद्यालयको तहगत र विषयगत रूपमा पाठ्यक्रम परिमार्जनको काम शुरू हुनेछ। योजना अनुसार ईसीईडीदेखि कक्षा तीनसम्म एक तह, कक्षा चारदेखि आठसम्म अर्को र कक्षा नौदेखि बाह्रसम्मलाई एक तह मानेर पाठ्यक्रम परिमार्जनको काम गरिनेछ। अहिलेकै योजना अनुसार भयो भने आउने शैक्षिक सत्रमा नयाँ पाठ्यक्रम अनुसार पढ़ाई शुरू गरिने पनि जानकारी दिएको छ। सामान्यतया मुलुकमा भएका राजनैतिक परिवर्तन मार्फत व्यक्त भएका जनचाहना समावेश गर्न, प्रविधिमा भएका परिवर्तन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवर्तित शैक्षिक मुद्दालाई सम्बोधन गर्ने गरी प्रारूप तयार पारिन्छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा धानको बिउ छान्दा उचित ध्यान पुर्याउँदाको फाइदा,
4: थोरै पानीमा पनि राम्रो उत्पादन लिन सकिन्छ, लामो ड्युरेसनका लामो अवधिका धानका जात छान्नुहुन्छ भने त्यसमा धेरै पानीको आवश्यकता पर्छन्।
0: नेपालमा रेल ल्याउने अध्ययनका लागि एक वर्षमै एक अर्ब भन्दा बढ़ी खर्च, उद्योगीबाट विद्युतको बक्यौता असूल गर्न महालेखाको ताकेता, 50% बाल बालिका सुरक्षित पानीको पहुँच बाहिर, लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढ़ेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
6: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घाम अनेक, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको, 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक, छोयो कि चल्यो।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा विद्याको कमब्याक पछि ओली रणनीति पुनर्गठनको मुद्दा पछाडि धकेल्ने, विकल्पमा वाम एकताको कोर्समा जाने शीर्षकमा खबर प्रकाशित छ भने भित्र पृष्ठमा कंग्रेसमा गुटबन्दी तीव्र, एकताका नाममा आफ्नो पक्षलाई बलियो बनाउने रणनीतिमा दुवै पक्ष शीर्षकमा खबर प्रकाशित छ। यसलाई प्रेम गौतमले लेख्नु भएको छ। कांग्रेसमा गुटबन्दी तत्काल साम्य हुने देखिएको छैन। संस्थापन र इतर पक्ष एकताको नाममा आफ्नो पक्षलाई बलियो बनाउने रणनीतिमा छन्। दुवै पक्षले प्रदेश स्तरीय भेला गरिरहेका छन्। संस्थापन पक्षले सुदूरपश्चिमबाट र इतर पक्षले कोशीबाट प्रदेश स्तरीय भेला शुरू गरेका हुन्। प्रदेश भेला जारी रहेको छ। इतर पक्षले कोशीबाट देशव्यापी प्रदेश स्तरीय युवा भेला पनि गर्दैछ। भातृ संगठनमा पनि समानान्तर कमिटि गठनको तयारी इतर पक्षले गरेको छ। संस्थापन पक्षलाई दबाव दिने र आवश्यक पर्दा पार्टी गठनमा समेत सहयोग पुग्ने गरी अघि बढ़ेको पनि इतर पक्षका एक नेताले बताएका छन्। त्यस्तै जंगली च्याउ खाँदा एकै परिवारका 3 बाल बालिकाको मृत्यु शीर्षकमा खबर छ। यो इच्छा कामनाको खबर हो। चितवनको विकट इच्छा कामना गाउँपालिका एक कुलबाङमा जंगली च्याउ खाँदा एकै परिवारका 3 बाल बालिकाको मृत्यु भएको छ। जंगलबाट ल्याएको विषालु च्याउ खाएर बिरामी परेका एक बालक र 2 बालिकाको 5 दिनभित्रै मृत्यु भएको स्थानीय चेपाङ परिवार उजाड़िएको छ भने सिंगो गाउँ नै शोकमा डुबेको छ। भरतपुर अस्पतालमा उपचारको क्रममा 13 वर्षीय मनिता चेपाङको हिजो बिहान मृत्यु भएसँगै मृतकको संख्या 3 पुगेको हो। यसअघि उनका 11 वर्षीय भाई सञ्जय चेपाङ र 9 वर्षीय बहिनी नमुना चेपाङको पनि मृत्यु भएको बताइएको छ।
0: कान्तिपुर दैनिकमा नेपाललाई ग्रे लिस्टमै गाह्रो कालो सूचीमा परे झनै खतरा शीर्षकमा यज्ञ बन्जारे र मातृका दाहालले लेख्नु भएको खबर छापिएको छ। ग्रे लिस्टबाट बाहिर निस्कन आगामी माघसम्म विभिन्न कार्ययोजना सुधार र जोखिमबारे नेपाली अधिकारीहरूलाई भेटेर सम्झाउँदै एफएटीएफको एसिया पेसिफिक टोली शीर्षकमा खबर छापिएको छ। कहाँ हराए 6 लाख विद्यार्थी शीर्षकमा सुदीप कैनीले लेख्नु भएको खबर छ। 2073मा 10,53,824 बालबालिका कक्षा एकमा भर्ना, तर 10 वर्षपछि 2082 को एसईई दिने बेलासम्म उक्त विद्यार्थी संख्या घटेर 4,30,667 सीमित देखिएको छ। भित्री पन्नामा छापिएको छ परिवारका लागि परदेशीय हातखुट्टा गुमाएर फर्किए शीर्षकमा पर्वत पोर्तेलले झापाबाट लेख्नु भएको खबर हो भने 30 औं पटक सगरमाथा आरोहण गर्दै पादावा बने विश्वकै दोस्रो सर्वाधिक आरोही शीर्षकमा खबर छापिएको छ। त्यसै गरी अर्को सुकुम्बासी बस्ती भत्काइएका भग्नावशेषले प्रदूषणको जोखिम शीर्षकमा खबर छापिएको छ भने नागरिक दैनिकमा खबर छ आर्थिक संकटमा अफगानिस्तान, गरीबीका कारण आफ्नी सन्तान बेच्न बाध्य छन् अफगानी शीर्षकमा खबर छापिएको छ भने पोखरा बस पार्कका सुकुम्बासी बस्ती नछोड्ने अडान शीर्षकमा अर्को खबर पनि छापिएको छ। 50% बालबालिका सुरक्षित पानीको पहुँच बाहिर रहेको बारेमा पवित्र सुनारले लेख्नु भएको खबर छ। मुलुकमा 50% बालबालिका अझै व्यवस्थित शौचालय र स्वच्छ पिउने पानीको पहुँच बाहिर रहेको पाइएको छ। सरकारले वर्षौंदेखि व्यवस्थित शौचालय र सुरक्षित पिउने पानी व्यवस्थापनको प्रयास गर्दै आए पनि औसतमा 50% बालबालिका त्यसबाट बाहिरै रहेको राष्ट्रिय तथ्याङ्क कार्यालय र युनिसेफको सहयोगमा प्रकाशित पछिल्लो सूचकले औल्याएको हो। बाल बालिकाको बहु सर्वेक्षण सूचक 2024-25 अनुसार नेपालका 100 बाल बालिका मध्ये 40 जना मात्र सफा शौचालयको पहुँचमा रहेको पाइएको छ। यो हिसाबले 60 जना सफा तथा व्यवस्थित शौचालयको पहुँच बाहिर रहेका छन्। आर्थिक संकटको विषय पनि छापिएको छ भने पाहुनालाई कोसेली कोदाको बिस्कुट शीर्षकमा मंगलबारेबाट लेखिएको खबर पनि छापिएको छ। नेपालमा रेल ल्याउन 1 वर्षमै 1 अर्ब भन्दा बढ़ी खर्च भएको बारेमा भुवन शर्माले लेख्नु भएको खबर छ। नेपालमा रेल सेवाको विकास र विस्तारका लागि 1 वर्षमै 1 अर्ब भन्दा बढ़ी रूपियाँ खर्च भएको हो। सुरक्षित सुलभ र भरपर्दो रेल यातायात प्रणाली विकास गर्ने, रेल सेवा सम्बन्धी अनुसन्धान र विकास गर्ने प्रयोजनका लागि उल्लेखित रकम खर्च भए पनि यसबाट प्राप्त उपलब्धिबारे महालेखा परीक्षकको प्रतिवेदनले प्रश्न उठाएको छ। कर्णाली करिडोरमा 6,11,00,000,00,000 बजेट सुनिश्चित भएको बारे तुलाराम पाण्डेले आजको कान्तिपुर दैनिकमा कालीकोटबाट लेख्नु भएको खबर छापिएको छ। सरकारले बहुचर्चित कर्णाली करिडोर खुलालु हिल्सा सड़कका लागि 6,11,17,00,000,000 रूपियाँ बजेटको स्रोत सुनिश्चित गर्दै ठेक्का लगाउन सड़क विभागलाई सहमति दिएको हो। महालेखाले चौथो पटक भने उद्योगीबाट विद्युतको बक्यौता असूल गर्नु शीर्षकमा मिलन विश्वकर्माले नयाँ पत्रिका दैनिकमा लेख्नु भएको खबर छ। महालेखा परीक्षकको कार्यालयले उद्योगीहरूले डेडिकेटेड र फिडर र ट्रंक बापत प्रयोग गरेको बिजुलीको प्रिमियम बक्यौता असूल गर्नुपर्ने भनेको छ। महालेखाले सार्वजनिक गरेको 63 औं वार्षिक प्रतिवेदन अनुसार 26,03,00,000,00,000 बक्यौता असूल गर्नुपर्ने देखिएको छ। महालेखाले 2060 औं प्रतिवेदन हरेक यसलाई फेरि सुन्नुहोला महालेखाले हरेक प्रतिवेदन मार्फत यस्तो बक्यौता असूल गर्नुपर्ने भन्दै आएको छ। सरकारले ऋण लिएको रकम तलब भत्ता र ऋणमय खर्च शीर्षकमा अर्को खबर छ। सरकारले सार्वजनिक ऋण उठाएको रकम तलब भत्ता खानदेखि ऋण तिर्नमै खर्च भएको देखिएको छ। दीर्घकालीन भार पर्ने गरी उठाइएको ऋण पूँजी निर्माणमा खर्च गर्नुपर्नेमा चालू शीर्षकमा खर्च गरिएको महालेखा कार्यालयको पछिल्लो प्रतिवेदनले देखाएको छ।
8: साझा खबरमा अब विदेशका खबर। रूसी राष्ट्रपति भ्लादिमिर पुटिन बेजिङ भ्रमणमा पुग्नु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण सकिएको केही घण्टामै पुटिन पुगेपछि राजनीतिक फेरि चीन रूस ध्रुवीकरण केन्द्रित भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। युक्रेन युद्ध, ऊर्जा राजनीति, अमेरिका चीन सम्बन्ध र मध्य पूर्वको तनावका बीचमा भएको यो भेटवार्तालाई विश्व शक्ति सन्तुलनसँग जोड़िएर हेरिएको छ। राष्ट्रपति पुटिनले चिनिया समकक्षी सी जिनपिङसँग उच्चस्तरीय वार्ता गर्ने पनि अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छनृ। संयुक्त राष्ट्रसंघले सन् 2026 अन्त्यसम्म करिब 30 लाख अफगानी नागरिक स्वदेश फर्किने अनुमान गरेको छ। फर्किनेहरूमध्ये आधा भन्दा बढ़ी महिला र बालबालिका रहने प्रतिवेदनमा समेत उल्लेख गरिएको छ। सन् 2023 सेप्टेम्बर यता करिब 59 लाख अफगानी नागरिक छिमेकी देश इरान र पाकिस्तानबाट अफगानिस्तान फर्किसकेका छन्। यो संख्या अफगानिस्तानको कुल जनसंख्याको करिब 10-12% मानिन्छ। प्रतिवेदन अनुसार सन् 2026 पहिलो 4 महिनामै करिब 6 लाख अफगानी इरान र पाकिस्तानबाट फर्किसकेका छन्। आगामी 8 महिनामा इरानबाट 17 लाख र पाकिस्तानबाट 11 लाख नागरिक फर्किने पनि अनुमान गरिएको छ। र पृथ्वीमाथि पर्ने सौर्य आँधीको प्रभावबारे गहिरो अध्ययन गरेर युरोपेली संघ यू र चीनले संयुक्त रूपमा विकास गरेको स्माइल अन्तरिक्ष यान सफलतापूर्वक अन्तरिक्षतर्फ प्रक्षेपण गरेका छन्। सूर्यबाट निस्कने तीव्र हावा र प्लाज्माको विशाल विस्फोट पृथ्वीको चुम्बकीय क्षेत्रमा ठोकिँदा के हुन्छ भन्ने बारेमा महत्वाकांक्षी वैज्ञानिक अभियान शुरू भएको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
0: साझा खबरमा अब खेल खबर। नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हिरा काजी महर्जन र महासचिव धर्म बहादुर लामा विरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। महासंघमा रहेका 118 मध्ये 42 सदस्यले अविश्वासको प्रस्ताव राखेको वरिष्ठ उपाध्यक्ष दिपिन राईले जानकारी दिनुभयो। राष्ट्रिय खेलकुद परिषद राखेपमा अध्यक्ष र महासचिव विरूद्ध अविश्वासको प्रस्ताव दर्ता समेत गराइसकेको पनि राईले बताउनुभयो। बुद्धिचालका अध्यक्ष र महासचिवका विरूद्धमा अविश्वासको प्रस्ताव दर्ता गरिएको हो। आर्थिक पारदर्शितामा प्रश्न उठाइएको छ। नेपाली महिला क्रिकेट टोलीले एसियन गेम्स महिला छनौटको समूह चरणमा इण्डोनेशिया र चीनसँग खेल्ने भएको छ। प्रतियोगिता मे 23 31 मलेसियामा आयोजना हुँदैछ। नेपाल क्रिकेट संज्ञानले जनाए अनुसार नेपाल समूह बीमा परेको छ। सूर्य नेपाल च्यालेन्ज गल्फमा पहिलो दिन दिनेश प्रजापति 6 अण्डर 62 उत्कृष्ट स्कोरसहित अग्रता बनाउनु भएको छ। दिनेशले भुवन कुमार रोका र एमेच्योर गल्फर स्वप्निल भट्टराईलाई 2 स्ट्रोकले पछि पार्नुभयो। समान 4 अण्डर 64 स्कोर बनाएका उहाँहरू संयुक्त दोस्रो स्थानमा पुग्नु भएको छ। र एभरेस्ट बैंक नेपाल वायुसेवा निगमले 15 कर्मचारी खेलकुद र प्रतियोगिताको टेबल टेनिसमा 2-2 स्वर्ण जितेका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले एउटा स्वर्ण जितेको छ। लैनचौर स्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हिजो पुरूष सिंगलमा एभरेस्टका अच्युत राज पोखरेलले स्वर्ण, नेपाल बैंकका ओम कुमारले रजत र निगमका विश्वास गौतमले काश्य जित्नुभयो। महिला सिंगलमा निगमकी मेनुका चामलिङले स्वर्ण र नागरिक उड्डयनकी ज्ञान धना श्रेष्ठले रजत जित्नु भएको छ।
8: धानको बिउ छान्दा किसानले के कुरामा ध्यान दिने र कसरी खरिद गर्ने कुराकानी कार्टुन लगायतका खबर बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
9: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
10: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
11: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।

0: आपको एकमात्र डीटीएच सेवा
1: डिश होम खुशी को कनेक्शन
2: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: साझा खबरमा अब धानको बिउको छनोटका कुरा। किसानका लागि धानको बिउ छनोटमा ध्यान पुर्याउँदा कति महत्व हुन्छ, उत्तिकै महत्व प्राप्त गर्नुको पनि रहन्छ। मौसम, भूगोल र माटो अनुसारको धानको बिउ कसरी छनौट गर्ने, साथै सुशीला श्रेष्ठले बिउ विज्ञ डाक्टर उज्जवल शाह कुशवाहसँग कुराकानी गर्नुभएको छ।
4: नेपाल सरकारले अहिलेसम्म 6 जात रिलिज गरेको छ, सुखा धान 1, सुखा धान 2, सुखा धान 3, सुखा 4, सुखा 5 र सुखा 6 छ। बहुगुणी धान 1, बहुगुणी धान 2, 1-2 अरू भेराइटीहरू छन्, जस्तै यहाँ यो हरदिनाथ 3, हरदिनाथ 2, हरदिनाथ 5 छन्। यी भेराइटीहरू नेपाल सरकारले उन्मोचन गरेका छन्। केही भेराइटीहरू दर्ता भएका छन्, जस अन्तर्गत पश्चिमी नेपालको लागि यो सर्जु 52 छ, राधा 4 छ। यी जातहरू चाहे अरू धानहरूभन्दा तुलनात्मक रूपमा सुक्खा सहन सक्छन् र सामान्य वर्षाको आधारमा पनि यिनीहरूले बढीभन्दा बढी उत्पादन दिन्छ।
5: यी धानको बिउहरू चाहिँ किसानले अहिले त्यो सजिलैसँग पाउन सकिन्छ कि सक्दैन?
4: राष्ट्रिय धान बाली अनुसन्धान कार्यक्रमले उत्पादन गर्ने गर्छन्। त्यसै गरी नारका विभिन्न रिसर्च स्टेशनहरू छन्, कृषि अनुसन्धान केन्द्रहरू छन्, देशका विभिन्न ठाउँमा छरिएर बसेका छन्, तिनी ठाउँहरूमा यसको बिउ उत्पादन हुन्छ। त्यसै गरी किसानका समूहहरू छन्, ती समूहहरूले बिउ उत्पादन गर्ने कम्पनीहरू छन्, तिनीहरूले चाहे पर्याप्त मात्रामा यसको बिउ उत्पादन गर्छन् र त्यहाँबाट बिउ लिन सकिन्छ।
5: घर नजिकै चाहिँ कहाँ पाइन्छ त त्यसो भए?
4: यसको लागि त सर्वप्रथम कुनै किसानले आफ्नो धानको बिउ लिन खोज्छन्, सुखा धानको बिउको डिमाण्ड गर्छ भने सर्वप्रथम उहाँले चाहे नजिकैको कृषि ज्ञान केन्द्रहरू अथवा नगरपालिकाको कृषि शाखामा कन्ट्याक्ट गर्ने, सम्पर्क गर्ने, त्यहाँबाट उहाँहरूले कृषिका जो कर्मचारी बस्नुहुन्छ उहाँहरूले समन्वय गरेपछि उहाँहरूले बिउ मगाइदिन सक्नुहुन्छ।
5: यहाँले भन्नुभएको जति पनि जातहरू, त्यति जातहरू मध्येमा पनि सबैभन्दा राम्रो जात चाहिँ कुन हो?
4: अब सुक्खा सिरिजमा हेर्नुहुन्छ भने सबभन्दा राम्रो सुक्खा धान 3 देखिएको छ, मध्यम मसिनो किसिमको धान हो। र सुखा 1-2 चाहे अलिक मोटो धान छ, अलिकति चकिनेस त्यसमा बढी हुन्छ, जसले गर्दा चामलको क्वालिटी सोचे जस्तो हुँदैन। जबकि सुखा 3 मसिनो मध्यम मसिनो छ, खानालाई पनि मिठो छ र बहुसंख्यक किसानले यस सुखा 3 रोजेका छन्। अर्को चाहिँ सुखा धान 6 पनि हो। सुखा धान 6 चाहे डुबान सहन सक्ने पनि गुण छ र यो सुखा सहन सक्ने पनि गुण छ, दुवै गुण छ।
5: तराईको लागि धेरै पानी परिहाल्यो भने डुबान पनि सहने भयो।
4: हजुर, छोटो अवधिका धानका जात भन्ने हो भने हरदिनाथ 5 छ, हरदिनाथ 2 छ, 3 छ, यिनीहरू 115-125 दिनसम्म पाक्ने गर्छन्।
5: कोशी प्रदेश, मध्य प्रदेश, प्रदेश वाइज हेर्दाखेरि चाहिँ कुन कुन धानको बिउ चाहिँ अलिक उपयुक्त हुन्छ?
4: पूर्वतिर तरहरा 1 हुन सक्छन्, त्यसै गरी सुखा धानहरू 1-2-3 हुन सक्छन्, होइन 3 सबभन्दा राम्रो हो। त्यसै गरी प्रदेशको लागि हेर्नुहुन्छ भने हरदिनाथ 5 हुन सक्छ, हरदिनाथ 3 हुन सक्छन्, सुखा 3 छन्। पश्चिम तराईमा हेर्नुहुन्छ भने यो सर्जु 52, सुखा 3, बहुगुणी 2 यी जातहरू छन्। 500 मिटरसम्म उचाइसम्म जानुहुन्छ, पहाड़का केही भागहरू छन्, त्यो ठाउँमा जाने हो भने खैया धानका जातहरू छान्न सक्छन्।
5: कृषि शाखामा जाँदाखेरि पनि किसानहरूले नपाएको गुनासो गर्नुहुन्छ कि, त्यस्तो अवस्थामा चाहिँ के गर्ने?
4: किसानले बिउ पाउनु भएन भने उहाँसँग जुन धानको बिउ छ अथवा सक्दो छोटो अवधिका धानका जातहरू छान्ने, जसले गर्दाखेरि हामीले सुखालाई धेरै हदसम्म टार्न सक्छौ। तर अब स्केप भन्छौँ हामी, होइन, ड्राउट स्केप स्ट्राटेजी हामी त्यसलाई भन्छौँ। 3 किसिमका स्ट्राटेजीहरू छन्, ड्राउट स्केप, ड्राउट टोलरेन्स र ड्राउट एभोइडेन्स। सानो अवधिका धानका जात छन्दाखेरि हामीले श्रावणसम्म पनि, श्रावण महिनासम्म धान रोप्ने गर्छौँ तराईमा, अनि श्रावणदेखि कार्तिक मनसिरसम्म धान पाक्छन्। 125 दिनमा पाक्यो भने पम्पिङ सेटद्वारा पनि पानी निकालेर तानेर धान खेती गर्ने गरिएको पाइन्छ। तराईतिर सुखा हुँदाखेरि थोरै पानीमा पनि राम्रो उत्पादन लिन सकिन्छ। लामो ड्युरेसनका, लामो अवधिका धानका जात छान्नुहुन्छ भने त्यसमा धेरै पानीको आवश्यकता पर्छन्।
3: बिउ विज्ञ डाक्टर उज्जवल शाह कुशवाहसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
6: 15,000 सामुदायिक विद्यालयमा 100 भन्दा कम विद्यार्थी, गाब्ने योजना अघि सारिँदै 50% बालबालिका सुरक्षित पानीको पहुँच बाहिर।
0: धानको बिउ छनौटमा ध्यान दिन विज्ञको सुझाव, नेपालमा रेल ल्याउने अध्ययनका लागि एक वर्षमै 1 अर्ब भन्दा बढ़ी खर्च, उद्योगीबाट विद्युतको बक्यौता असूल गर्न महालेखाको ताकेता,
3: सर्वोच्चका प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्मा नियुक्त, 22,000 मुद्दाको टुंगो लगाउने जिम्मा, उपत्यका नदी किनारबाट हटाइएका सुकुम्बासीलाई 1 मुष्ट 25,000 र मासिक 3 महिनासम्म 15,000 खर्च दिइने,
0: रूसी राष्ट्रपति पुटिन चीन भ्रमणमा, द्वन्द्वका कारण इरानबाट 30 लाख अफगानी नागरिक स्वदेश फर्किने राष्ट्रसंघको अनुमान, सौर्य आँधीको बारेमा प्रभाव बारेमा अध्ययन हुने,
3: र एसियाड महिला क्रिकेट छनौटमा नेपालले चीन र इण्डोनेशियासँग खेल्ने, सूर्य नेपाल गल्फ प्रतियोगितामा दिनेश प्रजापतिको अग्रता, नेपाल बुद्धिचाल महासंघ नेतृत्वमा आन्तरिक विवाद।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा अबिनले बनाउनु भएको गजब सभा शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ नेकपा एमालेको नेतृत्व, जसले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई यस अगाडि पार्टीको सदस्यता दिन नमिल्ने र नहुने भनेर त्यसको दावी गरेको थियो, त्यस अनुसार निर्णय पनि भएको थियो। तर पछिल्लो समयमा एमाले अध्यक्ष केपी शर्मा ओली नै पूर्व राष्ट्रपति भण्डारीलाई एमालेको सदस्यता दिनको लागि तयार हुनुभयो र तयार अनुसारको सदस्यता पनि दिएको छ। यहाँ व्यङ्ग्य गर्न खोजिएको छ, एमाले लेखिएको माथिपट्टि एउटा त्यहाँ देखिन्छ भने तल ढोकामा 2 जना व्यक्तिहरू छन्, त्यही ढोकाबाट भर्खरै पूर्व राष्ट्रपति भण्डारी निस्किएर अगाडि बढ़ेको जस्तो त्यहाँ देखाउन खोजिएको छ। 2 जना कर्मचारी कुराकानी गर्दैछन् अनि यस्तो लेखिएको छ, अबदेखि उहाँलाई पूर्व राष्ट्रपतिज्यू भनेर मानमर्दन नगर्नु, बड़ो इज्जतका साथ सदस्यज्यू भन्नु, बुझ्नुभयो?
7: यो हो हाम्रो रेडियो 103.4 MHz।
8: योजना तथा कार्यक्रमको भुक्तानी सम्बन्धी कालिन्चोक गाउँपालिकाको सूचना। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 नियम 30 एक अनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा 7 दिन अगावै भुक्तानी दिई निकासा र खर्चको लेखा अदावधिक गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था रहेको छ।
9: विशेष गरी असार महिनामा भुक्तानीको चाप बढ़ी भई सर्भर डाउन हुने, सिस्टम नचल्ने अवस्था सिर्जना हुन सक्ने साथी कार्यालयले कर दाखिला गर्ने, संघीय र प्रदेश सरकारलाई फिर्ता गर्नुपर्ने दानहरू, फिर्ता गर्नुपर्ने तथा सम्पूर्ण आर्थिक कारोबारको हिसाब मिलान गरी तालुक निकायमा प्रतिवेदन पठाउनु पर्ने भएकाले आर्थिक वर्ष 2082-83 कालिन्चोक गाउँपालिका कार्यालयबाट भुक्तानी लिनुपर्ने मार्फतका कार्यालयहरू, शाखाहरू, सम्पूर्ण व्यक्ति, फर्म, सप्लायर्स, निर्माण व्यवसायी, उपभोक्ता समिति लगायत सम्पूर्ण सरकारवालाहरूले मेटी 2083 असार 7 भित्र कागजातहरू पेश गरी भुक्तानी लिइ सक्नु हुन यो सूचना प्रसारण गरिएको छ।
8: समयावधिभित्र भुक्तानी नलिएमा यस कार्यले जवाफदेही नहुने बेहोरा जानकारी गराइन्छ।
9: कालिन्चोक गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुनखानी दुलोखा।
10: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 MHz।

छोरेल्पा अस्पतालको भर्ना सम्बन्धी अत्यन्त जरूरी सूचना। 20 वर्षदेखि सुविधा दिँदै आएको छोरेल्पा अस्पतालमा स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा भर्ना खुलेको छ। शैक्षिक कार्यक्रमहरू पीसीएल इन नर्सिङ शीर्ष संख्या 40, डिप्लोमा इन फार्मेसी शीर्ष संख्या 40, डिप्लोमा प्रमाणपत्र तह सामान्य चिकित्सा शीर्ष संख्या 40 र डिप्लोमा मेडिकल ल्याब टेक्नोलोजी शीर्ष संख्या 30। आवश्यक कागजातहरू एसएलसी वा एसई को मार्कशीट, नागरिकता वा जन्म दर्ता, हालसालै खिचेको फोटो 3 प्रति, आफू पढ्ने लक्षित वर्ग खुल्ने कागजात। फारम भर्ने मिति 2083 साल वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0494215505 र 0494215523। पुनश्च विद्यार्थी आफै कलेजमा उपस्थित भई वा अनलाइन आवेदन भर्न सक्नुहुनेछ। नागरिकता वा जन्म दर्ता, हालसालै खिचेको फोटो 3 प्रति, आफू पढ्ने लक्षित वर्ग खुल्ने कागजात। फारम भर्ने मिति 2083 साल वैशाख 29

0: यौनकर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आशकै मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
1: दिदी, म पनि बाह्रै वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
2: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
3: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
2: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
4: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: ओए साथी
1: हेर न
0: क्या खतरा समाचार आइसक्यो बाप रे अब चाहिँ के हुने हो
2: खै खै के आयो त्यस्तो हा यतिकै पत्याल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यतिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नातिन यस्तो त जसले नि लेखिहाल्छ नि
0: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
2: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
2: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है
2: हो नि भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
3: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: ए श्याम भाइ त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमीलाई केही थाहा छ
7: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
6: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ
7: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न
6: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
7: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
6: कहाँ जाने दिदी उपप्रमुखलाई भेट्न नमस्कार उपप्रमुखज्यू
7: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौँ बसौँ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
6: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपारीको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
7: ए त्यो पारीको बाटो बन्दै छ त बनिहाल्छ नि किन हतार गर्नु भा हामी त बाटो बनाउनै भनेर त आएका हौ नि हतार नगरौ न साथीहरू बन्छ रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख छु बाटो बन्छ समयमै बन्छ म अरू के भनौ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है अब यतिकै छोड्न हुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ
6: अनि के गर्नु त अब उहाँ त निस्किसक्नुभयो अब यसो गरौ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौ न के भएको रहेछ
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सडक धारा वा अन्य योजनाको निगरानी गरौं शंका लागे उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौं
5: नेपाल सरकार विज्ञापन बोर्ड
8: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज

0: भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
1: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
2: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल, कार, स्कूटर सिकाउनका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
0: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
2: हाम्रा सुविधाहरू
1: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
0: आफ्नै कम्पाउन्ड भएको,
2: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
1: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
2: सस्तोमा होइन राम्रो सिकाउँछौ।
1: रूपाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट बीस बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै सम्पर्क नम्बर 9844304879 9844304879 र 9864110011 9864110011।
3: विश्लेषण मनोरंजन साहित्य र कला संस्कृति पर्यटन र विकास का लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: तपाई कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
1: वा तपाईहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्
1: चरीकोट चरीग्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ
0: हाम्रा सुविधाहरू
2: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल
0: सभाहलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने
2: जेनेरेटरको 24 घण्टा व्यवस्था विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने
0: पर्याप्त पार्किङको व्यवस्था आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने
2: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने
0: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था
1: अब टेन्सन गर्नै पर्दैन साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ
0: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघाङ दोलखा 94.1 802 र 94.1 844
3: आकु चंखेली गाउँपालिका 5 नेपका गाउँमा आएको बाढ़ी पहिरोले ठूलो क्षति पुगेको छ 81 गैराती आएको असिना पानी सहितको बाढ़ीले डाँफे आधारभूत विद्यालय नै बगाएको छ साथै खेतीयोग्य जग्गा र गोठहरू पनि बगाएको प्रारम्भिक जानकारी आएको चंखेली गाउँपालिका वडा नम्बर 5 का स्थानीय छक्क बहादुर तमाङले बताएका छन् वडा अध्यक्ष हर्कधन तमाङले बाढ़ीले मानवीय क्षति नभएको र अन्य क्षतिबारे जानकारी आउन बाँकी रहेको बताएका छन् पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउने आदेश बदर गर्दै सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको छ पोखराको लिचीबारी जग्गाको भ्रष्टाचार मुद्दामा विशेष अदालतले थुनामा राख्न आदेश दिएको थियो त्यस विरूद्ध निवेदन लिएर सर्वोच्च पुगेका गुप्तालाई न्यायाधीश सारंगा सुवेदी र सुनिल
4: Thank you. चिया कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
5: होइन है बुढा, डीडीसी को लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
6: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
7: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
6: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दुध लिएर आऊ न।
7: ल ल, म दोलखा डेरीको नम्बर वान डीडीसी दुध नै लिएर आइहाल्छु।
4: आहा, कति मिठो दुध! अब देखि सधैँ डीडीसी दुध नै लिएर आउनुहोस् है बाबा।
8: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डीडीसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
3: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमती, जपे, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
8: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 0949-421-020।
9: ध्यान दिनुहोस्, ध्यान दिनुहोस्। समृद्ध, सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
10: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनुभएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
9: आउनुहोस्, आफ्नो व्यवसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईँले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
10: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
11: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
3: माघ 24 गते बसेको संवैधानिक परिषदको बैठक वैकल्पिक बसोबास आफै गर्न प्रोत्साहनका लागि राहत र पुनर्स्थापना खर्च दिने निर्णय गरेको हो। हिजो बसेको मन्त्री परिषद बैठकले काठमाडौँ उपत्यकाबाट विस्थापित भएका सुकुम्बासीका लागि एकमुष्ट 25,000 खर्च उपलब्ध गराउने निर्णय गरेको छ। उनीहरूको विवरण रुजु गरी प्रति परिवार पुनर्स्थापना खर्च बापत सो रकम दिने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए। बैठकले वैकल्पिक बसोबासको व्यवस्था आफै गर्न प्रोत्साहन गर्न पनि रकम उपलब्ध गराउने निर्णय गरेको छ। पाँच सदस्य भएको परिवारलाई प्रति परिवार 15,000 र सो भन्दा बढ़ी सदस्य भएकालाई प्रति सदस्य थप 2,000 दरले हाललाई 3 महिनाका लागि बसोबास व्यवस्थापन खर्च उपलब्ध गराइने निर्णय भएको हो। सरकारले वृद्ध असहाय र अपाङ्ग लगायत आफ्नो व्यवस्थापन गर्न नसक्ने परिवारलाई तोकिएको होल्डिङ सेन्टरमा व्यवस्था गर्ने र बाल बालिका विद्यार्थीको पठन पाठन र स्वास्थ्य सेवा स्थानीय तहसँगको समन्वयमा व्यवस्था गर्ने निर्णय पनि गरेको छ। रामेछापको गोकुलगंगा गाउँपालिकाले बेरोजगारी सुधारमा उल्लेखनीय सफलता हासिल गरेको छ। महालेखा परीक्षकको प्रतिवेदन अनुसार गोकुलगंगा गाउँपालिकाले आर्थिक वर्ष 2081-82 बेरोजगारी घटाएर 1% भन्दा कममा झारेको हो। आर्थिक वर्ष 2080-81 3.75% बेरोजगारी रहेकोमा गत आर्थिक वर्ष घटेर 0.53% मात्रै रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ। गत आर्थिक वर्ष गोकुलगंगा गाउँपालिकाको 1,25,92,35,000 रूपियाँको लेखा परीक्षण हुँदा 66,76,000 मात्रै बेरोजगारी देखिएको हो, जुन 0.53% रहेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ। यसै गरी रामेछापको सुनापति गाउँपालिका र दोरम्बा सैलुङ गाउँपालिकाले पनि बेरोजगारी घटाएका छन्। सुनापतिको अघिल्लो आर्थिक वर्ष 2.32% बेरोजगारी रहेकोमा गत आर्थिक वर्ष घटेर 0.88% मात्रै रहेको छ भने दोरम्बाले पनि 1.30% घटाएर 0.96% झारेको छ। महालेखाको प्रतिवेदन अनुसार सुनापतिको 1,11,91,000 र दोरम्बा सैलुङको 1,31,55,000 बेरोजगारी देखिएको छ। रामेछापका 5 स्थानीय तहको भने अघिल्लो आर्थिक वर्ष भन्दा गत वर्ष बेरोजगारी बढ़ेको छ। त्यसमध्ये खानादेवी गाउँपालिकाको सबैभन्दा बढ़ी 2.77% बेरोजगारी रहेको छ भने उमाकुण्डको 1.6% बेरोजगारी रहेको छ। खानादेवीको 4,21,56,000 र उमाकुण्डको 2,06,34,000 बेरोजगारी देखिएको छ। आर्थिक वर्ष 2080-81 खाडादेवीको 1.86% र उमाकुण्डको 0.80% मात्रै बेरोजगारी रहेको थियो। यो सँगै खाडादेवी जिल्लाकै सबैभन्दा बढ़ी बेरोजगारी भएको पालिका बनेको हो। यसै गरी मन्थली नगरपालिका, लिखु तामाकोशी गाउँपालिका र रामेछाप नगरपालिकाको पनि अघिल्लो वर्षको तुलनामा गत वर्ष बेरोजगारी बढ़ेको छ। अघिल्लो वर्ष 0.34% मात्रै बेरोजगारी रहेको मन्थली नगरपालिकामा गत वर्ष बढ़ेर 0.87% पुगेको छ भने अघिल्लो वर्ष 0.78% रहेको लिखु तामाकोशीको 0.82 र रामेछाप नगरपालिकाको 0.50 बढ़ेर 0.60% बेरोजगारी पुगेको छ। महालेखाले सार्वजनिक गरेको प्रतिवेदन अनुसार मन्थली नगरपालिकामा 2,08,18,000, लिखु तामाकोशीमा 1,10,84,000 र रामेछाप नगरपालिकामा 1,16,14,000 बेरोजगारी रहेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले सामाजिक सञ्जाल मार्फत परीक्षा अगावै प्रश्नपत्रसँगै उत्तर सार्वजनिक गर्ने कार्यमा संलग्न 2 जनालाई पक्राउ गरेको छ। पक्राउ परेमा गोर्खाको गोर्खा घर भई हाल काठमाडौँ महानगरपालिका नागार्जुन नगरपालिका 1 रानीवन बस्दै आएका 29 वर्षीय सन्तोष बन्जरा तथा धादिङ घर भई सोही स्थानका वनस्थली बस्दै आएका 20 वर्षीय असिन अधिकारी रहेका छन्। ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिलीप कुमार गिरीका अनुसार राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन गरिएको कक्षा 12 परीक्षा शुरू हुनुभन्दा केही समय अगावै प्रश्नपत्र बाहिरिएको विषयमा गरिएको अनुसन्धानका क्रममा उनीहरू पक्राउ परेका हुन्। अनुसन्धानको क्रममा कक्षा 12 व्यवस्थापन मात्र नामक वाट्सएप समूह तथा फेसबुक मैसेन्जर लगायत विभिन्न समूह बनाएर उत्तरसहित प्रश्नपत्र सार्वजनिक गरेको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको छ। सरकारले 16 मुलुकसँग सम्झौता अघि बढ़ाएको छ, तर नेपालको प्रस्तावको कुनै मुलुकले पनि जवाफ दिएका छैनन्। प्रस्तुत छ एक रिपोर्ट।
12: युवा श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउने भन्दै विभिन्न देशहरूमा प्रस्ताव पठाइसकेको जनाएको छ। यद्यपि ती मध्ये एउटाले पनि नेपालको प्रस्तावको जवाफ दिएका छैनन्। सरकारले एसिया, युरोप र अस्ट्रेलिया महादेशका मुलुकसँग श्रम सम्झौता गर्ने भन्दै परराष्ट्र मन्त्रालय मार्फत प्रस्ताव पठाएको हो। मन्त्रालयले भियतनाम, अस्ट्रेलिया, थाइल्याण्ड, अल्बानिया, अस्ट्रिया, टर्की, माल्टा, मालदिव्स, सर्बिया, साइप्रस, लक्जेमबर्ग, बुर्नाई, पोल्याण्ड, बोसिनिया एण्ड हर्जगोभिना, क्रोसिया, बेल्जियमलाई श्रम सम्झौता गर्न प्रस्ताव पठाएको एक वर्ष बितिसकेको छ। नेपालको हाल 13 मुलुकसँग मात्रै द्विपक्षीय श्रम सम्झौता छ। यद्यपि विश्वका 170 भन्दा बढ़ी देशमा नेपाली श्रमिकहरू काम गरिरहेका छन्। श्रम सम्झौता भएका भन्दा पनि नभएका मुलुकमा ठूलो संख्यामा नेपाली युवा वैदेशिक रोजगारीका लागि जाने भएकाले आर्थिक ठगी र श्रम शोषणको जोखिम पनि बढ़दो छ। यसलाई नियन्त्रण गर्न नयाँ मुलुकसँग श्रम सम्झौता प्रक्रिया अघि बढ़ाइएको मन्त्रालयले जनाएको छ। साथै श्रमका लागि विभिन्न देशमा जाने नागरिक मध्ये करिब 48% व्यक्तिगत श्रम स्वीकृति लिने गरेका छन्। नेपालको वैदेशिक रोजगारी ऐन 2064 दफा 4 वैदेशिक रोजगारीमा नेपाली कामदार गएका वा जान सक्ने सम्भावना भएका विदेशी मुलुकसँग नेपाल सरकारले द्विपक्षीय सम्झौता गर्न सक्ने व्यवस्था गरेको छ। यसै गरी सोही ऐनको दफा 6 नेपाल सरकारले नेपालसँग कूटनैतिक सम्बन्ध कायम गरेका मुलुकको सरकारसँग सन्धि वा सम्झौता गरी नेपाल सरकारको कुनै कार्यालय, निकाय वा नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको संस्था मार्फत यस्तो मुलुकमा कामदार पठाउन सक्ने व्यवस्था छ। यही कानूनी व्यवस्थाको अधीनमा रहेर सरकारले नेपाली कामदार जाने मुलुकहरूसँग द्विपक्षीय श्रम सम्झौता तथा समझदारी गर्ने प्रक्रिया अघि बढ़ाएको हो। पदम कुमारी बुढाथोकी, हाम्रो रेडियो चरीकोट।
13: सशस्त्र प्रहरी बल नेपालको टोलीले ललितपुरमा नक्कली ब्रान्डेड मदिरा बनाउने ठाउँमा छापा मार्ने क्रममा रामेछाप र सिन्धुपाल्चोकका 4 युवकलाई पक्राउ गरेको छ। विभिन्न ब्रान्डका नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रले छापा मार्ने क्रममा रामेछापका 3 र सिन्धुपाल्चोकमा 1 सहित 4 पक्राउ परेका हुन्। पक्राउ पर्नेमा रामेछापको खाडादेवी गाउँपालिका 2 30 मनोज खत्री, रामेछापके खिम्ती गाउँपालिकाका 28 विनोद तमाङ, 26 विवेक तमाङ र सिन्धुपाल्चोक 12 नगरपालिका 6 22 छिबेन निमा तमाङ रहेको सशस्त्र प्रहरीका प्रवक्ता सशस्त्र प्रहरी नायक महानिरीक्षक डीआईजी विष्णु प्रसाद भट्टले जानकारी दिए। उनीहरूलाई ललितपुरको महालक्ष्मी नगरपालिका 7 स्थित चागाथलीको 1 रेड लेभल, ब्ल्याक लेभलदेखि विभिन्न ब्रान्डका नक्कली मदिरा सहित पक्राउ गरिएको हो। सशस्त्रले सो स्थानबाट रक्सी बनाउन प्रयोग हुने केमिकल तथा उपकरण, राजस्वको स्टिकर र हेलोग्राम समेत बरामद गरेको जनाएको छ। सशस्त्र प्रहरीको नेपाल इन्टेलिजेन्स ब्यूरोबाट प्राप्त विशेष सूचनाको आधारमा चागाथली स्थित बीर्ख बहादुर तमाङको घरमा छापा मारेको जनाएको छ। हाम्रो समाचारमा अब अन्तर्राष्ट्रिय समाचार। इरानले अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतान्याहुको हत्या गर्नेलाई 800 करोड़ पुरस्कार दिने घोषणाको तयारी गरेको छ। इरानको संसदले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको हत्या गर्ने व्यक्तिलाई करिब 800 करोड़ रूपियाँ भन्दा बढ़ी पुरस्कार दिने विधेयक ल्याउने तयारी गरेको हो। ट्रम्पले इरानमाथि हुन लागेको ठूलो हमला हाललाई स्थगित गरेको घोषणा गरेका बेला इरानको यस्तो कार्यक्रम सार्वजनिक भएको छ। द टेलिग्राफ यूकेको रिपोर्ट अनुसार इरानी संसदको राष्ट्रिय सुरक्षा आयोगले यो विधेयकको तयारी गरिरहेको छ। इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनी लगायतका धेरै सैन्य तथा राजनीतिक नेताहरूको मृत्युपछि यो कदम चालिन लागि हो। इरानले फेब्रुअरीमा भएको संयुक्त अमेरिकी इजरायली हमलाका लागि ट्रम्प, नेतान्याहु र अमेरिकी सेन्ट्रल कमाण्डका एडमिरल ब्र्याड कफकुपर जिम्मेवार रहेको दावी गरेको छ। रूसका राष्ट्रपति भ्लादिमिर पुटिन 2 भ्रमणका लागि गैराती चीन पुगेका छन्। बेजिङ विमानस्थलमा उनलाई चीनका विदेश मन्त्री वाङ यीले स्वागत गरेका छन्। पुटिनले चीन भ्रमणका क्रममा त्यहाँका राष्ट्रपति शी जिनफिङसँग भेट गर्नेछन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन भ्रमण गरेको केही दिनपछि नै पुटिन त्यहाँ पुगेका हुन्। चीनको विदेश मन्त्रालयका अनुसार पुटिन र श्री बीच दुई देश बीचको सम्बन्ध व्यापार रणनीतिक सहयोग र वर्तमान विश्वव्यापी अवस्थाबारे छलफल हुनेछ। हाम्रो समाचारमा अब खेलकुदको समाचार। इंग्लिश प्रिमियर लीगको उपाधि आर्सेनलले जितेको छ। आज बिहान सम्पन्न खेलमा म्यान्चेस्टर सिटी बर्नमाउथसँग 1-1 बराबरीमा रोकिएसँगै आर्सेनल एक खेल अगावै च्याम्पियन बनेको हो। खेलको 38 मिनटमा जुनियर कोफ्रीले गोल गर्दै घरेलु टोली बर्नमाउथलाई शुरूवाती अग्रता दिलाएका थिए। यता खेल सकिँदै लाग्दा अन्तिम समयमा एर्लिङ हालान्डले बराबरी गोल फर्काए पनि सिटीलाई सो नतिजा प्रशस्त रहेन। आर्सेनलले 22 वर्षपछि उपाधि जितेको हो। यसअघि 2003-04 सिजनमा टोलीले अपराजित रहँदै उपाधि जितेको थियो। अब अर्को साता अन्तिम खेल हुनेछ। आर्सेनलको 37 खेलबाट 82 अंक रहेको छ भने दोस्रो स्थानको सिटीको 78 अंक रहेको छ। इंग्लिश प्रिमियर लीगको उपाधि आर्सेनलले जितेको सम्बन्धी यो समाचार सँगसँगै हाम्रो समाचारको बिहान 7 बजेको विशेष बुलेटिन यही सकिन्छ। यो समाचार बुलेटिनबाट म सृजना विदा चाहन्छु। नमस्ते।
14: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
15: होइन बाँडे, त त राम्रो लुगा लगाएर पो हिँडेछ, कता जान लागिस्? बिहेतिर हो कि क्या हो?
16: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
15: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
17: होइन भान्डाहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
16: के हुनु नि बित्ति, मनोकामनाको कुरा हो नि, होइन?
15: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
16: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
15: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
16: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
17: पाण्डहरू गइहालौ न, दर्श सकिगो नि।
18: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
19: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।

0: नमस्कार स्वयंसेविका दिदी।
1: नमस्कार नमस्कार। दुई जीवको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
0: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, सागसब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
1: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्छ।
5: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
4: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्। अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
6: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
7: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
8: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
4: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
9: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
10: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
11: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
1: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
2: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल कार स्कूटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
0: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
2: हाम्रा सुविधाहरू
1: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
0: आफ्नै कम्पाउण्ड भएको,
2: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
1: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
2: सस्तोमा होइन राम्रो सिकाउँछौ।
1: रूपाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट बीस बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै सम्पर्क नम्बर 9844304879 9844304879 र 9864110011 9864110011।
3: जन्म दर्ता
4: गरेको छैन नि म्याडम।
3: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
4: हो र, मलाई त थाहा नै थिएन म्याडम।
3: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिक

0: एउटा राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
1: पहिला कसैले भनेनन्?
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: दुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 049-412-020।
0: धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।

0: हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: भीमेश्वर मंदिर में दर्शन कर आने भक्त सन में हार्दिक अनुरोध।
2: मेरो
3: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीम नारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप साल धूप वा बाटे को धूप मात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल ससाना घण्टी चुनरी सौभाग्य चढाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपुसा भएमा रातो सेतो तुल सदाउन हुन र अन्य समयमा सदाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बमोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छक्काल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले बोका अण्डा काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति भीमेश्वर नगरपालिका 2 दोलखा।

0: खै जन्म दर्ता दिनुहोस् त।
1: जन्म दर्ता गरेको छैन नि म्याडम।
0: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
1: पहिला कसैले भनेनन्?
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: धुलिखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
7: धुलिखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
6: हाम्रा सेवाहरू
7: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
6: 24 घण्टा आकस्मिक सेवा,
7: बालरोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
6: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
7: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
6: 24 घण्टा फार्मेसी सेवा,
7: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
6: हार्जुनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
7: हार्ड चोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
6: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
7: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
6: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
8: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन,
7: अन्य थप जानकारीको लागि
8: सम्पर्क नम्बर 0494-12-020।
6: धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।
9: सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: ल मरे के हो
1: हेर त रगतै रगत भयो छ्या म त त्यस्तो हेर्न नि सक्दिन
0: तेरिका कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
1: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
0: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
1: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
2: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौ बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
2: नेपाल सरकार विज्ञापन बोर्ड
4: कस्तो खल्लो दुध पानी मिसाएको रहेछ हामी त खाँदैनौ
5: होइन है बुढा डीडीसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको बच्चाहरूले पनि खाएनन् झन् चिया त पटक्कै मिठो छैन अलि राम्रो दुध ल्याउन सक्दैनौ
6: हेर हेर यो बुढीको गनगन मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र
5: तिमी कुन जमानामा छौ दोलखा डेरीको डीडीसी दुध लिएर आऊ न
6: ल ल म दोलखा डेरीको नम्बर वान डीडीसी दुध नै लिएर आइहाल्छु
4: आहा कति मिठो दुध अब देखि डीडीसी दुध नै लिएर आउनुहोस् है बाबा
7: हजुर नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डीडीसी दुध दही पेडा खुवा घिउ पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ
8: बिक्री केन्द्रहरू चरीकोट बजार दोलखा बजार जिरी मैना पोखरी र सिंगटी बजार संकलन केन्द्रहरू बोच साखिने सुस्ता सिमौती जपे भिरकोट साथै कारखाना वरपरका क्षेत्रहरू
7: दोलखा दुग्ध उद्योग लिमिटेड चरीकोट दोलखा सम्पर्क 049-421-020
9: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज

0: नमस्कार स्वयं सेविका दिदी।
1: नमस्कार नमस्कार। दुई जीवको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
0: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
1: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
5: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
4: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 32/4 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
5: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
4: थप जानकारीका लागि सम्पर्क 9844-46-63-78 र 9844-011-725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 32/4 काभ्रे बगर दोलखा।
6: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: 너무 섞여. 불안. 네, 거의 사람은 해. 너무 섞여.
1: 아니, 너, 빨리 가라. 빨리 가라, 빨리.
2: लापरवाही नगरौं प्रज्वलनशील पदार्थमा सबैले दिउँ ध्यान
1: एक काटी सलाईले लिन सक्छ ज्यान
3: सलाई तथा लाइटरहरू बाल बच्चाहरूले देख्ने तथा भेट्ने ठाउँमा नराखौं
1: धुम्रपान गरी जथाभावी चुरटको ठुटाहरू नफ्याकौं
2: घर वरिपरि झिक्रा पात पतिङ्गर नथुपारौं
4: होली बतासको मौसम अनि आगलागी हुने बढी सम्भावना बेलैमा सबैले होस पुर्याउं अकल्पनीय घटनाबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ
5: जनहितको लागि हाम्रो रेडियोको प्रयास
6: कसको टिभी बोकेर हिँड्यौ निकै हतारमा छौ त
7: कथै बरिलैलै कसको टिभी बोक्नु नि भिटी आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि बनाउने पो कहाँ होला त होइन
6: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि सकेको नि
7: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त
8: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्चदेखि माथिको एलइडी किन्दा 200 सितैमा यहाँ फ्रिज डिफ्रिज एलइडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ
9: प्रोप्राइटर नरेन्द्र चौधरी चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ थप जानकारीका लागि सम्पर्क नम्बर 9844-39-81-42 र 9844-061-814
10: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज

0: होइन हो दिदी बहिनी हो, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
1: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो, कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि।
0: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुना, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाड़ी हावापानीमा सुहाउँदो पनि छ, खानमा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई बस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
1: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
0: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्कर धान US 312 नै लगाउने निर्णय गर्यौं।
1: हवस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई, हामी पनि यसपालि शङ्कर धान US 312 नै लगाउनेछौ।
2: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रो भेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।
3: यो हो हाम्रो रेडियो 103.4 MHz।
4: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
5: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
4: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 साबी काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
5: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
4: थप जानकारीका लागि सम्पर्क 9844-46-63-78 र 9844-011-725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 काभ्रे बगर दोलखा।

नयाँ नेपालको नयाँ आवाज, आवाज विहीनहरूको आवाज, जन आवाज, हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: छोरेल्पा अस्पतालको भर्ना सम्बन्धी अत्यन्त जरूरी सूचना। 20 वर्षदेखि सुविधा दिँदै आएको छोरेल्पा अस्पतालमा स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा भर्ना खुलेको छ। शैक्षिक कार्यक्रमहरू पीसीएल इन नर्सिङ शीर्ष संख्या 40, डिप्लोमा इन फार्मेसी शीर्ष संख्या 40, डिप्लोमा प्रमाणपत्र तह सामान्य चिकित्सा शीर्ष संख्या 40 र डिप्लोमा मेडिकल ल्याब टेक्नोलोजी शीर्ष संख्या 30। आवश्यक कागजातहरू एसएलसी वा एसईको मार्कशीट, नागरिकता वा जन्म दर्ता, हालसालै खिचेको फोटो 3 प्रति, आफू पढ्ने लक्षित वर्ग खुल्ने कागजात। फारम भर्ने मिति 2083 साल वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0494215505 र 0494215523। पुनश्च विद्यार्थी आफै कलेजमा उपस्थित भई वा अनलाइन आवेदन भर्न सक्नुहुनेछ।
1: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
2: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
2: निराशा बढ्नु, खुसी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
2: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: ड्राइभिङ सेन्टर सरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
1: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
2: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल, कार, स्कूटर सिकाउनका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
0: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
2: हाम्रा सुविधाहरू
1: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
0: आफ्नै कम्पाउण्ड भएको,
2: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
1: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
2: सस्तोमा होइन राम्रो सिकाउँछौ।
1: रूपाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट बीस बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै। सम्पर्क नम्बर 9844304879, 9844304879 र 9864110011, 9864110011।

0: नमस्ते डाक्टर सर.
1: नमस्ते. बस्नुहोस् न. भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनु चाहिँ एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि. बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.
4: ध्यान दिनुहोस्, ध्यान दिनुहोस्. समृद्ध, सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ.
5: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनु भएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ.
4: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ. तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ.
5: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौ.
6: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा. थप जानकारीको लागि टोल फ्री नम्बर 1178.
7: होइने बाँडे, त त राम्रो लुगा लगाएर पो हिँडेछ. कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
8: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त. बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
7: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ. तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन.
9: होइन पाण्डहरू जी, के कुराकानी गर्न लागेको हो?
8: के हुनु नि बित्ति, मनोकामनाको कुरा हो नि, होइन?
7: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न, यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न.
8: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
7: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न.
8: कहाँ हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि, होइन?
9: पाण्डहरू गइहालौ न, दस इट सकिगो नि.
10: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्.
11: प्रोपाइटर उमेश थापा. थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900.
12: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज.

0: कसको टिभी बोक्नु नि भिट्टी, आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त होइन?
1: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल घडी सबै पनि हाल्छन् नि। सके गर्ने
0: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा, 32 इन्चदेखि माथिको एलइडी किन्दा 200 सिटीमा।
3: यहाँ फ्रिज, डिप फ्रिज, एलइडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथी सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
4: टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
5: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844-39-81-42 र 9844-01-60-814।
6: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
7: भीमेश्वर मन्दिरमा दर्शन गर्न आउनुहुने भक्त सनहरूमा हार्दिक अनुरोध।
8: मेरो
9: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन, भीम नारायण, भीम भैरव भगवती, महाकाली, भगवान बुद्ध, किरातेश्वर महादेव, महारुद्र, भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप साल धूप वा बाटेको धूपमात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल, ससाना घण्टी, चुनरी, सौभाग्य चढाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सडाउनु हुन र अन्य समयमा सडाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बमोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छक्काल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले, बोका, अण्डा, काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति, भीमेश्वर नगरपालिका 2, दोलखा।

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
0: मद्यपान र धूम्रपान सेवन नगरौं।
1: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
3: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
3: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
3: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
3: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
4: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: यतै पक्नुहोस् त पक्नुहोस् के गर्नुभएको
1: देख्नु भएन औषधि हालेको
0: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा विष हाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
0: हेर्नुहोस् त यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: विषादीले धेरै नै जोखिम हुन्छ क्या हो नानी
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
0: सुन्नुहोस् त रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन बोर्ड के तपाईँ कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
3: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ
2: यदि छ भने आजै सम्पर्क गर्नुहोस्
3: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ
2: हाम्रा सुविधाहरू
4: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल
2: सभाहलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने
4: जेनेरेटरको 24 घण्टा व्यवस्था विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने
2: पर्याप्त पार्किङको व्यवस्था आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने
4: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने
2: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था
3: अब टेन्सन गर्नै पर्दैन साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ
2: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघ्याङ दोलखा 94.1 FM 802 र 94.1 FM 844
5: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज

0: बस्ने उपायहरू,
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
1: असल साथीहरूसँग मात्रै संगत गरौं,
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं,
1: नियमित स्वास्थ्य परीक्षण गरौं, मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं,
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: അപ്പോ വൈനയെ പാടെ ഷോട്ടി വാസ്കോ ടി വി പോക്കറെ ഹിടിയോ നിക്ക അവതാർ മാവത്ത
1: आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि बनाउने पो कहाँ होला त होइन
0: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि सके हो नि
1: ए हो र त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्च देखि माथिको एलईडी किन्दा डिस्काउन्ट सिधैमा एहा फ्रिज डी फ्रिज एलईडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ
3: प्रोप्राइटर नरेन्द्र चौधरी चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ थप जानकारीका लागि सम्पर्क नम्बर 9844-39-81-42 र 9844-061-814
4: यो हो हाम्रो रेडियो 103.4 MHz
5: सिमेश्वर ड्राइभिङ सेन्टर चरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना
6: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम चरीकोटमै यो सुविधा उपलब्ध गराएको छ
5: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल कार स्कुटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाण पत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाण पत्र तथा स्पेशल कोर्सको व्यवस्था छ
6: हाम्रा सुविधाहरू सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको
5: आफ्नै कम्पाउन्ड भएको
6: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको
5: सस्तोमा होइन राम्रो सिकाउँछौ
6: रूपाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर फरीकोट 20 बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै सम्पर्क नम्बर 9844-30-48-79 9844-30-48-79 र 9864-11-00-11 9864-11-00-11

0: छोरल्पा अस्पतालको भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। 20 वर्षदेखि सुविधा दिँदै आएको छोरल्पा अस्पतालमा स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा भर्ना खुलेको छ। शैक्षिक कार्यक्रमहरू पीसीएल इन नर्सिङ श्री संख्या 40, डिप्लोमा इन फार्मेसी श्री संख्या 40, डिप्लोमा प्रमाणपत्र तह सामान्य चिकित्सा श्री संख्या 40 र डिप्लोमा मेडिकल ल्याब टेक्नोलोजी श्री संख्या 30। आवश्यक कागजातहरू एसएलसी वा एसईको मार्कसिट, नागरिकता वा जन्म दर्ता, हालसालै खिचेको फोटो 3 प्रति, आफू पढ्ने लक्षित वर्ग खुल्ने कागजात। फारम भर्ने मिति 2083 साल वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0494211505 र 0494211523। पुनश्च विद्यार्थी आफै कलेजमा उपस्थित भई वा अनलाइन आवेदन भर्न सक्नुहुनेछ।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: हेलो
4: हेलो,
3: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
4: हुन्छ हुन्छ, पठाउँछ है। ए नानी, छोरी।
5: हजुर।
4: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी। लु
5: दिन त। हेलो, भन्नुहोस् त।
3: हेलो हजुर।
5: हजुर,
3: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
5: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
4: ए नानी, के भने रहेछ, के भयो बा?
5: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
4: ल ल ल, किन दिन्थे?
2: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
1: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
2: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
1: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
6: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: ध्यान दिनुहोस् ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
1: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनुभएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
0: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
1: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौ।
2: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
3: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
4: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
3: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
4: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
3: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
4: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
3: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: शुभ प्रभात गुरुआमा।
6: शुभ प्रभात, बस आज हामी के विषयमा छलफल गर्छौ?
5: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
6: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
7: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
6: हो, अरू भन त।
8: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
9: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
6: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
10: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
11: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
9: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
6: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: भीमेश्वर मंदिर में दर्शन करना आउनुहुने भक्त सन्हरुमा हार्दिक अनुरोध
1: मेरो
2: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीम नारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप साल धूप वा बाटेको धूप मात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल, ससाना घण्टी, चुनरी, सौभाग्य चढाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सडाउनु हुन र अन्य समयमा सडाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बम्बोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छक्काल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले, बोका, अण्डा, काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति, भीमेश्वर नगरपालिका 2।

0: लापरवाही नगरौ, प्रज्वलनशील पदार्थमा सबैले दिउँ ध्यान।
1: एक काटी सलाईले लिन सक्छ ज्यान।
2: सलाई तथा लाइटरहरू बाल बच्चाहरूले देख्ने तथा भेट्ने ठाउँमा नराखौ।
1: धुम्रपान गरी जथाभावी सुरतको ठुटाहरू नफ्याकौ।
0: घर वरिपरि झिक्रा पात पतिङ्गर नथुपारौ।
3: होरी बतासको मौसम अनि आगलागी हुने बढी सम्भावना बेलैमा सबैले होस पुर्याउँ। अकल्पनीय घटनाबाट आफू पनि जोगिउँ र अरूलाई पनि जोगाउँ।
4: जनहितको लागि हाम्रो रेडियोको प्रयास।
5: दुलिखेल अस्पताल दुलखा, अस्पताल दुलखाको सूचना। धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। हाम्रा सेवाहरू: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
6: 24 घण्टा आकस्मिक सेवा,
5: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
6: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
5: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
6: 24 घण्टा फार्मेसी सेवा,
5: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
6: हार्जुनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
5: हार्ट चोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
6: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
5: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
6: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
7: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
5: अन्य थप जानकारीको लागि
7: सम्पर्क नम्बर 0494-12-020।
6: धुलेखेल अस्पताल दोलखा, अस्पताल दोलखा।

0: होइन बाँडी, त राम्रो लुगा लगाएर पो हिँडेछस्, कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमालको हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरू के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि बित्ती, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि, होइन?
2: पाण्डुहरू गइहालौ न, सकिगो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
5: हाम्रो रेडियो 103.4 मेगाहर्ज।
6: हैन दिदी बहिनी, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
7: ए हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो। कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि?
6: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुना। धानको बिउ त सिड बक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानामा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
7: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
6: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्कर धान US 312 नै लगाउने निर्णय गर्यौं।
7: हवस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई। हामी पनि यसपालि शङ्कर धान US 312 नै लगाउनेछौ।
8: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रोभेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
0: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
4: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
0: है, बल्ल सम्झे। सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
4: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
4: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
5: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
6: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: छ्या कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
1: होइन बुढा, डीडीसी को लोगो नभएको खुल्ला दुध कहाँबाट लिएर आएको? बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
2: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
1: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दुध लिएर आऊ न।
2: ल ल, म दोलखा डेरीको नम्बर वान डीडीसी दुध नै लिएर आइहाल्छु।
0: आहा, कति मिठो दुध! अब देखि सधैँ डीडीसी दुध नै लिएर आउनुहोस् है बाबा।
3: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डीडीसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
4: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साकिने, सुस्ता, सिमौती, जपी, भिरकोट साथै कारखाना वरपरका क्षेत्रहरू।
3: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 049-421-020।
5: ए लौ न लौ लौ, चट्याङ पर्न आटो, सबैजना यता आउ त यता। यो ठुलो रुखको फेदमा बसौ।
6: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
7: हो र?
6: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
7: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
6: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
7: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
6: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
3: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
4: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल कार स्कूटर सिकाउनका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
2: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
4: हाम्रा सुविधाहरू
3: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
2: आफ्नै कम्पाउण्ड भएको,
4: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
3: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
4: सस्तोमा होइन राम्रो सिकाउँछौ।
3: रूपाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट बीच बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै। सम्पर्क नम्बर 9844304879 9844304879 र 9864110011 9864110011।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: दुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0949412020।
0: धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
4: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
3: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
4: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउं।
3: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
4: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
3: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
3: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
4: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
5: होइन दिदी बहिनी, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
6: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो, कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि।
5: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन, धानको बिउ त सिड बक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानमा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई बस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
6: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
5: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्ख धान US 312 नै लगाउने निर्णय गर्यौं।
6: हवस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई। हामी पनि यसपालि शङ्ख धान US 312 नै लगाउनेछौ।
7: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रोभेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।
8: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: छोरल्पा अस्पतालको भर्ना सम्बन्धी अत्यन्त जरूरी सूचना। 20 वर्षदेखि सुविधा दिँदै आएको छोरल्पा अस्पतालमा स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा भर्ना खुलेको छ। शैक्षिक कार्यक्रमहरू पीसीएल इन नर्सिङ शीर्ष संख्या 40, डिप्लोमा इन फार्मेसी शीर्ष संख्या 40, डिप्लोमा प्रमाणपत्र तह सामान्य चिकित्सा शीर्ष संख्या 40 र डिप्लोमा मेडिकल ल्याब टेक्नोलोजी शीर्ष संख्या 30। आवश्यक कागजातहरू एसएलसी वा एसईको मार्कशीट, नागरिकता वा जन्म दर्ता, हालसालै खिचेको फोटो 3 प्रति, आफू पढ्ने लक्षित वर्ग खुल्ने कागजात। फारम भर्ने मिति 2083 साल वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0494211505 र 0494211523। पुनश्च विद्यार्थी आफै कलेजमा उपस्थित भई वा अनलाइन आवेदन भर्न सक्नुहुनेछ।
1: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
2: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
1: के रे, नानी त भर्खर 17 कि लाग्यो होइन र?
2: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
1: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
2: ए हो र?
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: ध्यान दिनुहोस् ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
1: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनुभएका गणकहरू तपाईहरूको उद्योग पसल व्यवसाय विद्यालय कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
0: आउनुहोस् आफ्नो व्यावसायिक क्रियाकलापको सही पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
1: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
2: नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
3: मनोरञ्जन साहित्य र कला संस्कृति पर्यटन र विकासका लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: दिउँसो 2 बजेको हाम्रो समाचारमा पदम कुमारीको नमस्कार। सभामुख डोल प्रसाद अरियालले सम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका सांसद हर्कराज राईलाई आफ्नो व्यवहार सच्याउन चेतावनी दिएका छन्। राईले केही दिन यता प्रतिनिधि सभा बैठकमा प्लेकार्ड प्रदर्शन गर्दै आएका छन्। आज बसेको प्रतिनिधि सभा बैठकमा पनि हर्क साम्पाङ सहितका सम संस्कृति पार्टीका सांसदहरूले प्लेकार्ड प्रदर्शन गर्दै सरकारको विरोध गरेपछि सभामुखले व्यवहार सच्याउन चेतावनी दिएका हुन्। सभामुख अरियालले प्रतिनिधि सभा नियमावली अनुसार सचेत गराएपछि हर्क साम्पाङले पनि नियमावली नै देखाएर प्रश्न उठाएका छन्। सभामुख अरियालले प्रतिनिधि सभा नियमावलीको नियम 30 बमोजिम आफ्नो क्रियाकलाप र व्यवहार सच्याउन चेतावनी दिएका थिए। सभामुख अरियालको यस्तो चेतावनीपछि सांसद राईले पनि नियमावलीमै टेकेर सभामुखलाई प्रश्न गरेका छन्। उनले सभामुख अरियाललाई प्रतिनिधि सभा नियमावलीको नियम 15 पालना नगरिएको भन्दै प्रश्न गरेका हुन्। सभामुख अरियालले बस्न अनुरोध गरे पनि साम्पाङ सहितको सांसदले पालैपालो पर्चा पर्दै संसदको सर्वोच्चतामा कायम राख्न र सरकार संसदप्रति उत्तरदायी बन्नुपर्ने भन्दै विरोध गरेका थिए। त्यसपछि सभामुख अरियालले सांसदको मर्यादा कायम गर्न चेतावनी दिएका थिए। सूचना तथा संचार प्रविधि मन्त्री विक्रम तिमल सिन्हाले सरकार प्रेस स्वतन्त्रतामाथि पूर्ण प्रतिबद्ध रहेको बताएका छन्। प्रेस स्वतन्त्रता संविधानले दिएको अधिकार भएको भन्दै मन्त्री तिमल सिन्हाले उक्त अधिकार कसैले पनि हनन गर्न नसक्ने बताए। आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रेस स्वतन्त्रता भनेको स्वच्छता नभएको भन्दै प्रेस जगत जिम्मेवार र जवाफदेही बन्नुपर्ने बताए। प्रेसले राज्यको महत्वपूर्ण अंगको रूपमा स्वीकार गरेकाले आफ्नो ओझ र गरिमालाई कायम गरेर पत्रकारिता गर्दा सरकारले चाहेर पनि प्रेस स्वतन्त्रको विरूद्ध केही गर्न नसक्ने व्यवस्था भएको मन्त्री तिमल सिन्हाले स्मरण गराए। उनले प्रेस जगत र पत्रकारलाई ढुक्क भएर आफ्नो संवैधानिक तथा कानूनी अधिकार आफ्नो गरिमा र सीमाभित्र रहेर गर्नका लागि आग्रह पनि गरेका छन्। नेकपा एमाले विस्थापित सुकुम्बासी बारे सरकारले गरेको निर्णयप्रति आपत्ति जनाएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद गुरू बरालले विस्थापित सुकुम्बासीलाई 25,000 एकमुष्ट दिने र बासको व्यवस्था आफै गर्नुपर्ने विषय त्रुटिपूर्ण भएको बताए। सुकुम्बासीहरू बसिरहेको ठाउँ नै अस्थायी भएकाले 25,000 दिनुपर्ने अर्थ नभएको बरालको भनाइ छ। यसअघि मंगलबार बसेको मन्त्री परिषद बैठकले सुकुम्बासीलाई मासिक 25,000 दरले 3 महिना रकम उपलब्ध गराउने निर्णय गरेको थियो। सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले 20 दिन विदामा बसेकी छिन्। हिजो प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्मा नियुक्त भएपछि मल्लले 20 दिनको विदा लिएको सर्वोच्च प्रशासनले जनाएको छ। मल्लले आफूभन्दा कम वरियताका न्यायाधीश शर्मा प्रधान न्यायाधीशमा सिफारिस भएदेखि नै असन्तुष्टि जनाएकी थिइन्। यसअघिका प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत 65 वर्ष उमेर हदले अवकाश भएपछि वरिष्ठतम न्यायाधीश मल्लले 2082 चैत 18 गतेदेखि कामु प्रधान न्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएकी थिइन्। संवैधानिक परिषदले प्रधान न्यायाधीशमा शर्मालाई सिफारिश गरेपछि न्यायाधीश प्रधान असन्तुष्ट थिइन्। काभ्रे पलाञ्चोकमा बर्ड फ्लू पुष्टि भएको छ। नवबुद्ध नगरपालिका 2 स्थित 26 नम्बर बहिनी सैनिक ब्यारेक वरपर मरेका कागहरूमा परीक्षण गर्दा बर्ड फ्लू पुष्टि भएको हो। नगरपालिकाले नमूना संकलन गरी केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वर काठमाण्डुमा परीक्षणका लागि पठाइएको थियो। प्रयोगशालाबाट आएको परीक्षण नतिजा अनुसार लो प्याथोजेनिक S9 प्रकारको बर्ड फ्लू पुष्टि भएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले जानकारी दिए। नगरपालिकाले कुखुरा तथा कुखुरा जन्य उत्पादन ओसारपसार गर्दा अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गरी भेटनरी प्रमाणपत्र लिन निर्देशन दिएको छ। साथै कुनै फार्म वा बिक्री केन्द्रमा अस्वाभाविक रूपमा कुखुरा बिरामी वा मरेको पाइए तत्काल सम्बन्धित निकायमा खबर गर्न आग्रह पनि गरेको छ। सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक राजेन्द्र खड्कालाई रिक्त नायब महानिरीक्षक डीआईजी पदमा सिफारिस गरिएको छ। सशस्त्र प्रहरी डीआईजी नायब महानिरीक्षक डीआईजी अञ्जली कुमार पोखरेल अतिरिक्त महानिरीक्षक एआईजी पदमा बढ़ुवा सिफारिस गरिएकाले उनको स्थानमा खड्कालाई बढ़ुवा सिफारिस गरिएको हो। यो सिफारिशमा चित्त नबुझे 7 दिनभित्र उजुरी दिन सकिने जनाइएको छ। विगत 3 सातादेखि नेपालबाट भारततर्फ हुने चिया निर्यातमा देखिएको अवरोध तत्कालका लागि हटाइएको छ। भारतको वाणिज्य तथा उद्योग मन्त्रालय मातहत रहेको टी बोर्ड अफ इण्डियाले चियामा गर्दै आएको अनिवार्य परीक्षण कम्पलसरी स्याम्पलिङको व्यवस्थालाई फिर्ता लिएपछि नेपाली चियाको निकासी पूर्ण सहज भएको हो। भारतीय खाद्य सुरक्षा र मापक प्राधिकरण एफएसएसआई र भन्सार चिया बोर्डका अधिकारीहरूबीच भएको संयुक्त बैठकको निर्णय अनुसार जारी गरिएको नयाँ व्यवस्थासँगै भारततर्फ रोकिएको नेपाली चियाको निर्यात आजदेखि पूर्णत रूपमै सञ्चालन हुने बाटो खुलेको हो। कक्षा 11 को पठन पाठन असार 1 गते हुने भएको छ। माध्यमिक शिक्षा एसईको नतिजा छिट्टै प्रकाशित भएकाले 11 को कक्षा पनि छिट्टै शुरू हुन लागेको हो। शिक्षा मन्त्रालयले 1 असारदेखि शुरू हुने कार्ययोजना तयार पारेको छ। यो वर्षको एसईको नतिजा 29 दिनमा प्रकाशित भएको थियो। 28 वैशाखमा नतिजा प्रकाशन भएपछि अहिले विद्यालयहरूले धमाधम विद्यार्थी भर्ना गरिरहेका छन्। शैक्षिक सत्रलाई ढिलाइ हुन नदिन र विद्यार्थीहरूको सिकाइ प्रक्रियालाई समयमै अगाडि बढ़ाउन यस्तो व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ। सामुदायिक र निजी विद्यालयहरूले पनि 1 असारदेखि कक्षा सञ्चालन गर्ने गरी तयार गरिरहेका छन्। हिउँदे र बर्खी विदा कटौतीका साथै शुक्रबार पनि पूर्ण समय पढ़ाउने सरकारको योजना छ। मलेसिया भ्रमणमा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले टी20 अन्तर्राष्ट्रिय प्रतियोगितामा विजय शुरूआत गरेको छ। आज भएको पहिलो खेलमा नेपालले मलेसियालाई 2 विकेटले पराजित गरेको हो। मलेसियाले दिएको 68 रनको लक्ष्य नेपाली टोलीले 15 बल अगावै 8 विकेट गुमाएर पूरा गरेको थियो। त्यसअघि मलेसियाको क्वालालम्पुर स्थित बायोमास ओभरमा टस जितेर पहिलो ब्याटिङ गरेको मलेसिया 16.5 ओभरमा 67 रन बनाउँदै अल आउट भएको थियो। मलेसियामा रहेको नेपाली टोलीले दोस्रो खेल शुक्रबार खेल्नेछ। हौस् त दिउँसो 2 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले 3 बजे हाम्रो अर्को समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म पदम कुमारी बिदा चाहन्छु। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 MHz।
2: भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट बीच बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
3: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
4: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल कार स्कूटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
2: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारू तथा अर्ध सिकारूहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
4: हाम्रा सुविधाहरू
3: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
2: आफ्नै कम्पाउन्ड भएको,
4: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
3: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
4: सस्तोमा होइन राम्रो सिकाउँछौ।
3: रु फाइटर रूपक मास्के। विस्तृत जानकारी का लागि भीमेश्वर ड्राइविंग सेंटर सरीकोट 20 बजार दोलखा भीमेश्वर टेक्निकल इंस्टीट्यूट नजिकै। संपर्क नंबर 98 44 30 48 89 98 44 30 48 89 र 98 64 11 00 11 98 64 11 00 11।

0: লৌড়া সব কেউ গুলার এ পয়সা মানে লৌড়া লৌড়া সব কেউ
1: পানি
0: দৌড় লৌ সত্য মূর্তি তার চেতা
2: लापरवाही नगरौं प्रज्वलनशील पदार्थमा सबैले दिउँ ध्यान।
3: एक काटी सलाईले लिन सक्छ ज्यान।
4: सलाई तथा लाइटरहरू बाल बच्चाहरूले देख्ने तथा भेट्ने ठाउँमा नराखौं।
3: धुम्रपान गरी जथाभावी चुरटको ठुटाहरू नफ्याकौं।
2: घर वरिपरि झिक्रा पात पतिङ्गर नथुपारौं।
5: होरी बतासको मौसम अनि आगलागी हुने बढी सम्भावना बेलैमा सबैले होस पुर्याउं। अकल्पनीय घटनाबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
6: जनहितको लागि हाम्रो रेडियोको प्रयास।
7: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
8: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
7: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

छोरेल्पा अस्पतालको भर्ना सम्बन्धी अत्यन्त जरूरी सूचना। 20 वर्षदेखि सुविधा दिँदै आएको छोरेल्पा अस्पतालमा स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा भर्ना खुलेको छ। शैक्षिक कार्यक्रमहरू पीसीएल इन नर्सिङ श्री संख्या 40, डिप्लोमा इन फार्मेसी श्री संख्या 40, डिप्लोमा प्रमाणपत्र तह सामान्य चिकित्सा श्री संख्या 40 र डिप्लोमा मेडिकल ल्याब टेक्नोलोजी श्री संख्या 30। आवश्यक कागजातहरू एसएलसी वा एसईको मार्कसीट, नागरिकता वा जन्म दर्ता, हालसालै खिचेको फोटो 3 प्रति, आफू पढ्ने लक्षित वर्ग खुल्ने कागजात। फारम भर्ने मिति 2083 साल वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0494215505 र 0494215523। पुनश्च विद्यार्थी आफै कलेजमा उपस्थित भई वा अनलाइन आवेदन भर्न सक्नुहुनेछ।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: होइन हो दिदी बहिनी हो, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
1: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो, कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि।
0: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुना, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाड़ी हावापानीमा सुहाउँदो पनि छ, खानामा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
1: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
0: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शंकर धान US 312 नै लगाउने निर्णय गर्यौं।
1: हवस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई, हामी पनि यसपालि शंकर धान US 312 नै लगाउनेछौ।
2: नेपाली माटोले रोजेको, किसानले खोजेको शंकर धान US 312 सम्पूर्ण एग्रोभेट पसलहरूमा उपलब्ध छ, खोजी खोजी लगाऊ।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: सभा सम्मेलन गर्दै हुनुहुन्छ
1: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्
1: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ
0: हाम्रा सुविधाहरू
2: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल
0: सभाहलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने
2: जेनेरेटरको 24 घण्टा व्यवस्था विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने
0: पर्याप्त पार्किङको व्यवस्था आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने
2: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने
0: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था
1: अब टेन्सन गर्नै पर्दैन साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ
0: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघ्याङ दोलखा 97.1 FM 802 र 97.1 FM 844
3: विश्लेषण मनोरंजन साहित्य र कला संस्कृति पर्यटन र विकास का लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 MHz

0: तीन बजे को हम समाचार में सृजना को नमस्कार। सभामुख डोल प्रसाद आर्याले श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका सांसद हर्कराज राईलाई आफ्नो व्यवहार सच्याउन चेतावनी दिएका छन्। राईले केही दिन यता प्रतिनिधि सभा बैठकमा प्ले कार्ड प्रदर्शन गर्दै आएका छन्। आज बसेको प्रतिनिधि सभा बैठकमा पनि हर्क साम्पाङ सहितका श्रम संस्कृति पार्टीका सांसदहरूले प्ले कार्ड प्रदर्शन गर्दै सरकारको विरोध गरेपछि सभामुखले व्यवहार सच्याउन चेतावनी दिएका हुन्। सभामुख आर्याले प्रतिनिधि सभा नियमावली अनुसार सचेत गराएपछि हर्क साम्पाङले पनि नियमावली नै देखाएर प्रश्न उठाएका छन्। सभामुख आर्याले प्रतिनिधि सभा नियमावलीको नियम 30 बमोजिम आफ्नो क्रियाकलाप र व्यवहार सच्याउन चेतावनी दिएका थिए। सभामुख आर्यालको यस्तो चेतावनीपछि सांसद राईले पनि नियमावलीमै टेकेर सभामुखलाई प्रश्न गरेका छन्। उनले सभामुख आर्याललाई प्रतिनिधि सभा नियमावलीको नियम 15 पालना नगराएको भन्दै प्रश्न गरेका हुन्। सभामुख आर्यालले बस्न अनुरोध गरे पनि साम्पाङ सहितका सांसदले पालै पालो पर्चा पढ्दै संसदको सर्वोच्चता कायम राख्न र सरकार संसदप्रति उत्तरदायी बन्नुपर्ने भन्दै विरोध गरेका थिए। त्यसपछि सभामुख आर्यालले संसदको मर्यादा कायम राख्न चेतावनी दिएका थिए। सूचना तथा संचार प्रविधि मन्त्री विक्रम तिमल सिन्हाले सरकार प्रेस स्वतन्त्रतामाथि पूर्ण प्रतिबद्ध रहेको बताएका छन्। प्रेस स्वतन्त्रता संविधानले दिएको अधिकार भएको भन्दै मन्त्री तिमल सिन्हाले सो अधिकार कसैले पनि हनन गर्न नसक्ने बताए। बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रेस स्वतन्त्रता भनेको स्वच्छन्दता नभएको भन्दै प्रेस जगत जिम्मेवार र जवाफदेही बन्नुपर्ने बताए। प्रेसलाई राज्यको महत्वपूर्ण अंगको रूपमा स्वीकार गरेकाले आफ्नो ओझ र गरिमालाई कायम राखेर रा पत्रकारिता गर्दा सरकारले चाहेर पनि प्रेस स्वतन्त्रता विरूद्ध केही गर्न नसक्ने व्यवस्था भएको मन्त्री तिमल सिन्हाले स्मरण गराए। उनले प्रेस जगत र पत्रकारलाई ढुक्क भएर आफ्नो संवैधानिक तथा कानूनी अधिकार आफ्नो गरिमा र सीमाभित्र रहेर गर्नका लागि आग्रह पनि गरेका छन्। नेकपा एमाले विस्थापित सुकुम्बासी बारे सरकारले गरेको निर्णयप्रति आपत्ति जनाएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद गुरू बरालले विस्थापित सुकुम्बासीलाई 25,000 एकमुष्ट दिने र बाँसको व्यवस्था आफै गर्नुपर्ने विषय त्रुटिपूर्ण भएको बताए। सुकुम्बासीहरू बसिरहेको ठाउँ नै अस्थायी भएकाले 25,000 दिनुको अर्थ नभएको बरालको भनाइ छ। यसअघि मंगलबार बसेको मन्त्री परिषद बैठकले सुकुम्बासीलाई मासिक 25,000 दरले 3 महिना रकम उपलब्ध गराउने निर्णय गरेको थियो। सिंहदरबार स्थित निर्माणाधीन संसद भवनभित्र प्रतिनिधि सभाको नयाँ हल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। आगामी जेठ 15 गतेको बजेट भाषण सोही नयाँ सभा कक्षबाट गर्ने तयारी गरिएको छ। हाल हलभित्र साउण्ड सिस्टम, क्यामेरा जडान, कुर्सी राख्ने तथा बत्ती जडानको काम भइरहेको निर्माण पक्षले जनाएको छ। पटक पटक म्याद थप्दा पनि ढिलाइ भएको निर्माण कार्यलाई जेठ 15 गते लक्षित गर्दै अहिले तीव्र गतिमा अघि बढ़ाइएको छ। निर्माण पूरा नभएकाले प्रतिनिधि सभा बैठक अस्थायी हलबाट सञ्चालन हुँदै आएको छ। सत्तारूढ राष्ट्रपाका सांसद भरत पराजुलीले डोजर आतंक बन्द गर्न सरकारसँग माग गरेका छन्। आज प्रतिनिधि सभा बैठकको सुन्ने समयमा आफ्नो धारणा राख्दै उनले अरनीको लोकमार्ग स्थित दुलालघाट, सुकुटे, बलेफी, अँधेरी, खाँडीचौर, लामुसागु, बाह्रविसे र तातोपानी क्षेत्रमा डोजर आतंक सृजना भएको भन्दै बन्द गर्न सरकारको ध्यान आकर्षण गराएका हुन्। उनले अरनीको लोकमार्ग निर्माणसँगै बजार विकास भई आर्थिक कारोबारका केन्द्रको रूपमा यी क्षेत्रले जनतालाई दिइरहेको सेवा दिइरहेको र ती बजारका अधिकांश घरहरू पुस्तान्तरण भएर स्वामित्व हस्तान्तरण भएको बताएका छन्। उनले हाल स्थानीय तहले संघीय सरकारको निर्देशन भन्दै डोजर आतंक सृजना गरी नागरिकलाई त्रसित बनाएको भन्दै सरकारको ध्यान आकर्षण गराएका छन्। देशभरका 753 स्थानीय तहमध्ये काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका लगातार 3 आर्थिक वर्षसम्म शून्य बेरुजु कायम गर्ने पहिलो स्थानीय तह बनेको छ। आर्थिक वर्ष 2079-80 2081-82 गरी 3 आर्थिक वर्षसम्म लगातार महाभारत गाउँपालिका बेरुजु शून्य देखिएको हो। यो सँगै महाभारत देशभरका स्थानीय तहमध्ये लगातार बेरुजु शून्य गराउने पहिलो स्थानीय तह बनेको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको 63 वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष 2081-82 महाभारत गाउँपालिका बेरुजु शून्य देखिएको थियो। आर्थिक वर्ष 2080-81 महाभारत गाउँपालिकाको 1,27,94,55,000 लेखा परीक्षण गरिएकोमा बेरुजु शून्य देखिएको थियो। महालेखा परीक्षकको प्रतिवेदनमा आर्थिक वर्ष 2079-80 पनि महाभारतको बेरुजु शून्य नै देखिएको छ। यसलाई हेर्दा महाभारत गाउँपालिकामा लगातार 3 आर्थिक वर्षदेखि बेरुजु शून्य देखिएको हो। आर्थिक अनुशासन, पारदर्शी खर्च व्यवस्थापन तथा योजनाको प्रभावकारी कार्यान्वयन मार्फत लगातार बेरुजु शून्य गराउन सफल भएको महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले बताएका छन्। बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष 2083-84 लागि बजेट 49 अर्ब बराबरको हुने भएको छ। प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले आगामी वर्षका लागि कुल 49 अर्ब रूपियाँ बराबरको बजेट सिलिङ सीमा निर्धारण गर्दै मन्त्रालयहरूलाई योजना छनौट गर्न पत्राचार गरेको हो। मन्त्रालयले चैत पहिलो सातामै बजेट सिलिङ पाउनु परे आयोजना छनौट निर्देशिकाको व्यवस्था भए पनि विभिन्न प्राविधिक कारणले जेठ पहिलो सातामा सिलिङ वितरण गरेको हो। आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङका अनुसार सरकारले सोमबार नै सबै मन्त्रालयहरूलाई सिलिङ पठाएको छ। पहिलो चरणको सिलिङ गत वर्षको तुलनामा कम रहेको छ। खारेज वा गाभिएका मन्त्रालयलाई पनि सिलिङ वितरण गरिएको छ। सरकारले आगामी साउनदेखि मन्त्रालयको संख्या 14 घटाएर 8 झार्ने निर्णय गरिसके पनि हाल कायम रहेका 14 मन्त्रालयलाई बजेट सिलिङ वितरण गरिएको छ। साउनदेखि बजेट कार्यान्वयनको चरणमा जाँदा ती कार्यक्रमहरूलाई नयाँ संरचना अनुसार मर्जर गर्ने गरी साबिकै मन्त्रालयहरूलाई बजेटको सीमा पठाइएको हो। काभ्रेपलाञ्चोकमा बर्ड फ्लू पुष्टि भएको छ। नवबुद्ध नगरपालिका 2 स्थित 26 नम्बर वाहिनी सैनिक बारेको वरपर मरेका कागहरूमा परीक्षण गर्दा बर्ड फ्लू पुष्टि भएको हो। नगरपालिकाले नमूना संकलन गरी केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वर काठमाण्डुमा परीक्षणका लागि पठाइएको थियो। प्रयोगशालाबाट आएको परीक्षण नतिजा अनुसार लो प्याथोजेनिक S9 प्रकारको बर्ड फ्लू पुष्टि भएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले जानकारी दिए। नगरपालिकाले कुखुरा तथा कुखुराजन्य उत्पादन ओसार पसार गर्दा अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गरी भेटेरिनरी प्रमाणपत्र लिन निर्देशन दिएको छ। साथै कुनै फार्म वा बिक्री केन्द्रमा अस्वाभाविक रूपमा कुखुरा बिरामी वा मरेको पाइए तत्काल सम्बन्धित निकायमा खबर गर्न आग्रह पनि गरिएको छ। सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक राजेन्द्र खड्कालाई रिक्त नायब महानिरीक्षक डीआईजी पदमा सिफारिश गरिएको छ। सशस्त्र प्रहरी डीआईजी नायब महानिरीक्षक डीआईजी अञ्जली कुमार पोखरेल अतिरिक्त महानिरीक्षक एआईजी पदमा बढ़ुवा सिफारिश गरिएकाले उनको स्थानमा खड्कालाई बढ़ुवा सिफारिश गरिएको हो। यो सिफारिशमा चित्त नबुझे 7 दिनभित्र उजुरी दिन सकिने जनाइएको छ। विगत 3 सातादेखि नेपालबाट भारततर्फ हुने चिया निर्यातमा देखिएको अवरोध तत्कालका लागि हटेको छ। भारतको वाणिज्य तथा उद्योग मन्त्रालय मातहत रहेको टी बोर्ड अफ इण्डियाले चियामा गर्दै आएको अनिवार्य परीक्षण कम्पलसरी स्याम्पलिङको व्यवस्थालाई फिर्ता लिएपछि नेपाली चियाको निकासी पुनः सहज भएको हो। भारतीय खाद्य सुरक्षा र मानक प्राधिकरण एफएसएसआई भन्सार र चिया बोर्डका अधिकारीहरूबीच भएको संयुक्त बैठकको निर्णय अनुसार जारी गरिएको नयाँ व्यवस्थासँगै भारततर्फ रोकिएको नेपाली चियाको निर्यात आजदेखि पूर्ववत रूपमै सञ्चालन हुने बाटो खुलेको छ। बागमती प्रदेश सरकारले रामेछाप जिल्लाका 8 ठूला योजनाका लागि बजेट सुनिश्चित गरी निर्माण प्रक्रिया अघि बढ़ाएको छ। प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 सञ्चालन हुने गरी विभिन्न 8 योजनाका लागि 21,48,40,000 बजेट सुनिश्चित गरेको हो। स्रोत सुनिश्चित भए लगत्तै पूर्वाधार विकास कार्यालय रामेछापले निर्माण प्रक्रिया अघि बढ़ाउन बोलपत्र आह्वानको सूचना जारी गरेको छ। स्रोत सुनिश्चित भएका योजनाको न्यूनतम बजेट 1,23,00,000 देखि 4,94,00,000 सम्म रहेको छ। बागमती प्रदेश सरकारले साना योजना कटौती गरेर ठूला योजनालाई अघि बढ़ाउने नीति लिएपछि रामेछापका 8 प्रमुख योजना अघि बढ़ाउन स्रोत सुनिश्चित भएको हो। बजेट सुनिश्चित भएका योजनामा 7 सड़क योजना र 1 खेलकुद मैदान निर्माणको योजना रहेको छ। बागमती प्रदेश सरकारबाट आगामी वर्षका लागि स्रोत सुनिश्चित भएका 8 योजना कार्यान्वयनका लागि ठेक्का प्रक्रिया अघि बढ़ेको छ। स्रोत सुनिश्चित भएका रामेछापका 8 सड़कको पूर्वाधार विकास कार्यालय मन्थली मार्फत ठेक्का प्रक्रिया शुरू भएको हो। प्रदेश सरकारबाट सबैभन्दा बढ़ी गाल्बा अग्लेश्वर दोरम्बा सैलुङ सड़क दोरम्बा सैलुङका लागि 4,94,00,000 बजेट छुट्याइएको छ। यस्तै धुबी खोलमा गाउँ गोठगाउँ साँगुटार सड़क लिखुतामा कोशीका लागि 4,13,00,000, चुचुरी साँगुडाँडा देउराली बाम्ती रत्नज्योति सड़क गोकुलगंगाका लागि 3,94,00,000, खाँदबारी नागकन्या खेलकुद मैदान स्तरोन्नति मन्थली 1 लागि 1,96,00,000 स्रोत सुनिश्चित भएको छ। रामेछापको 3 सड़क आयोजनाका लागि समान 1,76,00,000 बजेट विनियोजन भएको छ। जिल्लाको कुनौरीदेखि भलुवा जोर स्वास्थ्य चौकी सड़क मन्थली 6 ढाडे बोलौरी भैंसी सहित स्मृति हुँदै देउराली सड़क ढलान लिखुतामाको सिद्ध 2 र कार्कीटोल कालीमाटी सड़क स्तरोन्नति गोकलगंगा 5 लागि 1,76,00,000 स्रोत सुनिश्चित भएको हो। बागमती प्रदेश सरकारबाट रामेछापको धारापानी ठोसे गर्जाङ गोकुलगंगाका लागि 1,23,00,000 बजेट छुट्याइएको छ। कक्षा 11 पठन पाठन 1 असारदेखि हुने भएको छ। माध्यमिक शिक्षा एसईईको नतिजा छिट्टै प्रकाशित भएकाले 11 कक्षा पनि छिट्टै शुरू गर्न लागेको हो। शिक्षा मन्त्रालयले 1 असारदेखि शुरू गर्ने कार्ययोजना तयार पारेको छ। यो वर्षको एसईईको नतिजा 29 दिनमा प्रकाशित भएको थियो। 28 वैशाखमा नतिजा प्रकाशित भएपछि अहिले विद्यालयहरूले धमाधम विद्यार्थी भर्ना गरिरहेका छन्। शैक्षिक सत्रलाई ढिलाइ हुन नदिन र विद्यार्थीहरूको सिकाई प्रक्रियालाई समयमै अगाडि बढ़ाउन यस्तो व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ। सामुदायिक र निजी विद्यालयहरूले पनि 1 असारदेखि कक्षा सञ्चालन गर्ने गरी तयारी गरिरहेका छन्। हिउँदे र वर्षे विदा कटौतीका साथै शुक्रबार पनि पूरा समय पढ़ाउने सरकारको योजना छ। दोलखाका प्रहरी प्रमुखको निरीक्षण र निर्देशनपछि ट्राफिक प्रहरी कार्यालयले सक्रियता बढ़ाएको छ। ट्राफिक प्रहरी कार्यालय दोलखाले सवारीका साधनको चेक जाँचमा कड़ाई गर्नुका साथै बेलुकी मादक पदार्थ सेवन मापसे चेकिङ पनि शुरू गरेको छ। दोलखाका प्रहरी प्रमुख प्रहरी नायब परीक्षक डीएसपी मनोज कुमार लामाले सोमबार जिल्ला ट्राफिक प्रहरी कार्यालयको निरीक्षण गर्नुका साथै दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनका लागि सक्रियता बढ़ाउन निर्देशन दिएका थिए। त्यस लगत्तै दोलखा ट्राफिकले सदरमुकाम चरीकोट सहित जिल्लाभर सवारीका साधन चेक जाँचमा कड़ाई गरेको छ। चरीकोट बजारमा जथाभावी पार्किङ गर्ने सवारीका साधनमा व्हील लक पनि गर्न लागि छ। हालै मात्र सरुवा भएर दोलखा आएका जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक असय बाबुराम नेपानेले दुर्घटनाका घटनामा कमी ल्याउन र सवारीका साधनलाई व्यवस्थित गर्न नियमित चेक जाँच तथा मापसे समेत जाँच गर्न थालिएको जानकारी दिए। दोलखामा पछिल्ला केही महिना यता सवारी दुर्घटनाका घटनाहरू बढ़िरहेका छन्। खास गरी मोटरसाइकल दुर्घटनामा मृत्यु र घाइते हुनेको संख्या बढ़िरहेको छ। हौस् त दिउँसो 3 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले बेलुकी 5 बजे हाम्रो अर्को समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म सृजना बिदा चाहन्छु। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
3: लो किन नि, के भयो सन्चो भएन?
2: होइन, यतिकै जानै मन लागेन।
3: यतिकै पनि हुन्छ?
2: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
3: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
4: नमस्ते, कति कामले पाल्नु भयो?
3: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
4: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र, विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
2: हस् म्याडम।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: भीमेश्वर मंदिर में दर्शन कर आने भक्त सन में हार्दिक अनुरोध
1: मेरो
2: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीम नारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप साल धूप वा बाटे को धूप मात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल ससाना घण्टी चुनरी सौभाग्य चढाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपुसा भएमा रातो सेतो तुल सदाउन हुन र अन्य समयमा सदाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बमोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छक्काल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले बोका अण्डा काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति भीमेश्वर नगरपालिका 2 दोलखा।

0: ज्या कस्त खाल्लं दूध पाणी मिसाय करायचं आणि तर खा देन।
1: होइन है बुढा, डीडीसी को लोगो नभएको यो खुल्ला दूध कहाँबाट लिएर आएको?
2: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दूध ल्याउन सक्दैनौ?
3: हेर हेर यो बुढीको गनगन, मिठो दूध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
2: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दूध लिएर आऊ न।
3: ल ल, म दोलखा डेरीको नम्बर 1 डीडीसी दूध नै लिएर आइहाल्छु।
0: आहा, कति मिठो दूध! अब देखि सधैँ डीडीसी दूध नै लिएर आउनुहोस् है बाबा।
4: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर 1 डीडीसी दूध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दूध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दूध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
5: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमती, जपे, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
4: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 049-421-020।
6: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
1: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
0: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने गर्ने दिदी।
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: सिंहेश्वर ड्राइभिङ सेन्टर, सरीकोट ब्रिज बजार, दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
5: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
4: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू, मोटरसाइकल, कार, स्कूटर सिकाउनका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ। नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
5: हाम्रा सुविधाहरू सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
4: आफ्नै कम्पाउन्ड भएको,
5: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको, गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
4: सस्तोमा होइन राम्रो सिकाउँछौ।
5: रूपाइटर, रूपक मास्के, विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर, सरीकोट बिच बजार, दोलखा, भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै। सम्पर्क नम्बर 9844304879, 9844304879 र 9864110011, 9864110011।
6: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: होइनै बाँडे त त राम्रो लुगा लगाएर पो हिँडेछस्। कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि दिदी, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न यहाँ के सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
2: पाण्डवहरू गइहालौ न, द्याट्स इट, सकिगो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: ग्रुप राइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211100।
5: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
6: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
5: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 3204 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
6: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
5: थप जानकारीका लागि सम्पर्क 9844463078 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 3204 काभ्रे बगर दोलखा।
7: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
8: चिया कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
9: होइन बुढा, डीडीसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
10: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
11: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
10: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दुध लिएर आऊ न।
11: ल ल, म दोलखा डेरीको नम्बर 1 डीडीसी दुध नै लिएर आइहाल्छु।
8: आहा, कति मिठो दुध! अबदेखि सधैँ डीडीसी दुध नै लिएर आउनुहोस् है बाबा।
12: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर 1 डीडीसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
13: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, गिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमौती, जफे, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
12: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 0949420।

0: तपाईँ कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
1: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्
1: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ
0: हाम्रा सुविधाहरू
2: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल
0: सभाहलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने
2: जेनेरेटरको 24 घण्टा व्यवस्था विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने
0: पर्याप्त पार्किङको व्यवस्था आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने
2: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने
0: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था
1: अब टेन्सन गर्नै पर्दैन साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ
0: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघ्याङ दोलखा 97.1 FM 802 र 97.1 FM 844
3: के भयो के को हल्ला खल्ला हो यो
4: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
5: के सकिनु नि गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
3: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै

सके कोई मुझे छू न सके कोई मुझे

0: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
1: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
0: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
1: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: सुनाएगी।
1: दुलिखिल अस्पताल दुलखा अस्पताल दुलखा को सूचना।
2: धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
1: हाम्रा सेवाहरू
2: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा
1: 24 घण्टा।

0: आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात

0: विकसित होता विदेशी कपड़ा बाट आधुनिक डिजाइन में सूट तैयार गरिनुका साथै कलेज एवं बोर्डिंग स्कूल को ड्रेस र तैयारी पोशाक पाउनुका साथै 10% छूट को व्यवस्था छ नि होइन
1: उसो भए पाँडे गइहालौ नि जिल्ला नगरौ न
0: कहाँ हुनु नि कृषि विकास बैंक अगाडि छ नि होइन
2: पाण्डुहरू गइहालौ न सकिगो नि
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्
4: प्रोपाइटर उमेश थापा थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900

मोदी प्रश्न गरेका हुन्। सूचना तथा संचार प्रविधि मन्त्री विक्रम तिमल सिन्हाले सरकार प्रेस स्वतन्त्रतामाथि पूर्ण प्रतिबद्ध रहेको बताएका छन्। प्रेस स्वतन्त्रता संविधानले दिएको अधिकार भएको भन्दै मन्त्री तिमल सिन्हाले उक्त अधिकार कसैले पनि हनन गर्न नसक्ने बताए। बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रेस स्वतन्त्रता भनेको स्वच्छन्दता नभएको भन्दै प्रेस जगत जिम्मेवार र जवाफदेही

बराबरको खुवाई भएको छ। प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयहरूलाई योजना छनौट गर्न पत्रचार गरिएको हो। मन्त्रालयले चैत पहिलो सातामै बजेट सिलिङ वितरण गर्नुपर्ने भए पनि हाल आएर मात्रै बजेट सिलिङ पठाएको छ। आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङका अनुसार सरकारले सोमबार नै सबै मन्त्रालयहरूलाई सिलिङ पठाएको छ। पहिलो चरणको सिलिङ गत वर्षको तुलनामा कम रहेको छ। खारेज वा गाभिएका मन्त्रालयहरूलाई पनि सिलिङ वितरण गरिएको छ। सरकारले आगामी साउनदेखि मन्त्रालयको संख्या 14 घटाएर 8 छार्ने निर्णय गरिसके पनि हाल कायम रहेको 14 मन्त्रालयलाई बजेट सिलिङ वितरण गरिएको हो। साउनदेखि बजेट कानूनको चरणमा जाँदा ती कार्यक्रमहरूलाई नयाँ संरचना अनुसार मर्जर गर्ने गरी साबेकै मन्त्रालयहरूलाई बजेटको सीमा पठाइएको हो। अर्थले वितरण गरेको बजेट सिलिङ अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालयले सबैभन्दा ठूलो हिस्सा पाएको छ। मन्त्रालयका अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालयले सड़क पुल र भवन निर्माण जस्ता ठूला आयोजनाका

खादबारी खेलकूद खादबारी नागकन्या खेलकूद मैदान स्तर उन्नति का लागि 1,96,00,000 स्रोत सुनिश्चित भएको छ। रामिसापका 3 सड़क आयोजनाका लागि समान 1,70,00,000 बजेट विनियोजन भएको छ। जिल्लाको कुनौरीदेखि भलवाजोर स्वास्थ्य चौकी सड़क ढाडे बोलौरी भैंसी सहित स्मृति हुँदै देउराली सड़क ढलान र कार्कीटुल कालीमाटी सड़क स्तरोन्नतिका लागि 1,76,00,000 स्रोत सुनिश्चित भएको हो। बागमती प्रदेश सरकारबाट रामेछापको धारापानी ठोसे गर्जङ कुकुल गंगा सड़कका लागि 1,23,00,000 बजेट छुट्याइएको छ। सत्तारूढ राष्ट्रपतिका सांसद भरत पराजुलीले टुजर आतंक बन्द गर्न सरकारसँग माग गरेका छन्। आज प्रतिनिधि सभा बैठकको सुनिश्चित समयमा आफ्नो धारणा राख्दै उनले अरणीको लोकमार्ग स्थित दोलालघाट सुकुटी बलेफी अदिरी खाडीचौर लामो सागु पारो विशेष तातोपानी क्षेत्रमा टुजर आतंक सिर्जना भएको भन्दै बन्द गर्न सरकारको ध्यानकर्षण गराएका हुन्। उनले अरणीको लोकमार्ग निर्माणसँगै बजार विकास भई आर्थिक कारोबारका केन्द्रका रूपमा सो क्षेत्रले जनतालाई सेवा दिइरहेको र ती बजारका अधिकांश घरहरू पुस्तान्तरण भएर स्वामित्व हस्तान्तरण भएको बताएका छन्। अरणीको लोकमार्ग निर्माणका क्रममा सड़क र नाला निर्माण भएको भाग बाहेक बाँकी जग्गाको लगत अझैसम्म कटा नगरिएको उनको भनाइ छ। कर्जा पीड़ित सरकार समूह दोलोखाले विभिन्न माग गर्दै सरकारवाला निकायको ध्यानकर्षण गराएको छ। बैंक सहकारी लगायत वित्तीय संस्थाहरूले व्यवसायी तथा कर्जावालाहरूलाई कालो सूचीमा राख्ने कर्जा लिन राखिएको धितो बैंकको नाममा ल्याउने धितो लिनामी गर्ने जस्ता अमानवीय कार्य गरेको भन्दै कर्जा पीड़ित सरकार समूहले सरकारसहित सरकारवाला निकायको ध्यानकर्षण गराएको हो। संयोजक पेदबहादुर केसीद्वारा हस्ताक्षरित ध्यानकर्षण पत्रमा बैंक सहकारी लगायत वित्तीय संस्थाबाट लिएका कर्जाको बेसीमा आठबुँदे माग पनि अघि सारिएको छ। कर्जाले आर्थिक समस्याका कारण नियमित किस्त ब्याज दिन नसकेका व्यक्तिहरूलाई तत्काल कर्जामा पुनतालिकीकरणको सुविधा उपलब्ध गराउनु पर्ने नियमित किस्ताका लागि कम्तीमा 5 वर्षसम्म समय उपलब्ध गराउनु पर्ने 35 दिने सूचना र लिलामीको सूचना निकाल्ने काम तत्काल बन्द गर्न पर्ने सरकार समूहको माग छ। यस्तै सो समूहले लिलामी प्रक्रियाका लागि बैंकको नाममा पास गर्ने सूचना तत्काल बन्द गर्न कालो सूचीबाट हटाउन र त्यस्तो प्रक्रिया सधैँका लागि बन्द गर्न तथा हर्जना र ब्याज मिनाहा गर्न पनि कर्जा लिने प्रक्रियाका लागि नेपाली पासम्म सम्झौता बनाउनु पनि सावा र ब्याज र सावाको स्पष्ट जानकारी अर्धवार्षिक रूपमा गराउनु पनि माग पनि अघि सारेको छ। कर्जावालाको सहमति बिना आफू खुसी बैंक तथा सहकारी लगायत वित्तीय संस्थाले बिक्री वितरण गर्ने कार्यले कर्जावाला आत्महत्या गर्न बाध्य हुने भन्दै त्यस्ता कार्य बन्द गर्न पनि ध्यानकर्षण पत्रमा माग गरिएको छ। खेतीपातीका लागि प्रयोग हुने हल गोरू लोप हुन लागेपछि दुलोखाको तामाकोसे गाउँपालिकाले किसानहरूलाई प्रोत्साहन स्वरूप नयाँ कार्यक्रम ल्याएको छ। तामाकोसे गाउँपालिकाले हल गोरू पाल्ने कृषकलाई सम्मान गर्ने भएको हो। तामाकोसे गाउँपालिका 3 नम्बर ओडा कार्यालयले परम्परागत कृषि प्रणाली संरक्षण तथा हल गोरू पालनलाई प्रोत्साहन गर्ने उद्देश्यले हल गोरू पाल्ने कृषकलाई सम्मान गर्न लागेको जनाएको छ। सो कार्यक्रमका लागि ओडा कार्यालयले कृषकहरूसँग आवेदन माग गरेको छ। किसानलाई सम्मानका लागि उडाले 1,50,000 बजेट विनियोजन गरेको राध्यक्ष रामप्रसाद काफ्रेले जानकारी दिएका छन्। काभ्री पलानचोकमा बर्ड फ्लू पुष्टि भएको छ। नवबुद्ध नगरपालिका 2 स्थित 26 नम्बर वाहिनी सैनिक ब्यारेको रपर मरेका कागहरूमा परीक्षण गर्दा बर्ड फ्लू पुष्टि भएको हो। नगरपालिकाले नमूना संकलन गरी केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वर काठमाडौँमा परीक्षणका लागि पठाएको थियो। प्रयोगशालाबाट आएको परीक्षण नतिजा अनुसार लो प्याथोजेनिक H9 प्रकारको बर्ड फ्लू पुष्टि भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले जानकारी दिएका छनृ।

0: दोनों खालका प्रहरी प्रमुखको निरीक्षण र निर्देशनपछि ट्राफिक प्रहरी कार्यालयले सक्रियता बढ़ाएको छ। ट्राफिक प्रहरी कार्यालयले दुलो खाली सवारीका साधनको चेक जाँचमा कड़ाई गर्नुका साथै बेलुकी मादक पदार्थ सेवनमा उपस्थित चेकिङ पनि शुरू गरेको छ। दोलोखाका प्रहरी प्रमुख प्रहरी नायब उपरिष्ठ डीएसपी मनोज कुमार लामाले सोमबार जिल्ला ट्राफिक प्रहरी कार्यालयको निरीक्षण गर्नुका साथै दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनका लागि सक्रियता बढ़ाउन निर्देशन दिएका थिए। त्यस लगत्तै दोलोखा ट्राफिकले सदरमुकाम चरेकोट सहित जिल्लाभरू सवारीको साधन चेक जाँचमा कड़ाई गरेको छ। चरेकोट बजारमा जथाभावे पार्किङ गर्ने सवारीका साधनमा हुइल लक पनि गर्न थालिएको छ। हालै मात्र सरूवा भएर दोलोखा आएका जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक असय पावराम न्यूपानेले दुर्घटनामा कमी ल्याउन र सवारीका साधनलाई व्यवस्थित गर्न नियमित चेक जाँच तथा मापसे समेत जाँच गर्न थालिएको जानकारी दिए। दोलोखामा पछिल्ला केही महिना यता सवारी दुर्घटनाका घटनाहरू बढ़िरहेका छन्। खास गरी मोटरसाइकल दुर्घटनामा मृत्यु र घाइते हुनेको संख्या बढ़िरहेको छ। हाउस त बेलुकी 5 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले 7 बजे हाम्रो विशेष समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म लक्ष्मी बस्नेतलाई विदा दिनुहोस्। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: Abla, kurtul galiba.
1: Sınıfta?
2: होइन हो दिदी बहिनी हो, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
3: ए हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो, कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि।
2: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड़ क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाड़ी हावापानीमा सुहाउँदो पनि छ, खानामा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
3: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
2: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्कर धान US 312 नै लगाउने निर्णय गर्यौं।
3: हवस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई, हामी पनि यसपालि शङ्कर धान US 312 नै लगाउने छौ।
4: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रो भेट पसलहरूमा उपलब्ध छ, खोजी खोजी लगाऊ।
5: सिनेश्वर ड्राइभिङ सेन्टर सरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
6: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
7: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू, मोटर साइकल, कार, स्कूटर सिकाउनका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
8: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
7: हाम्रा सुविधाहरू
6: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
8: आफ्नै कम्पाउन्ड भएको,
7: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
6: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
7: सस्तोमा होइन राम्रो सिकाउँछौ।
6: रूपाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर फरीकोट बीच बजार दोलखा, भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै, सम्पर्क नम्बर 9844304879, 9844304879 र 9864100011, 9864100011।
9: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
2: होइन है बुढा, डीडीसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
3: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
4: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
3: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दुध लिएर आऊ न।
4: ल ल, म दोलखा डेरीको नम्बर वान डीडीसी दुध नै लिएर आइहाल्छु।
1: आहा, कति मिठो दुध! अब देखि सधैँ डीडीसी दुध नै लिएर आउनुहोस् है बाबा।
5: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डीडीसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
6: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमती, जपे, धीरकोट साथै कारखाना वरपरका क्षेत्रहरू।
5: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 049-421-020।
7: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: यो सुना तथा कार्यक्रमको भुक्तानी सम्बन्धी कालिन्चोक गाउँपालिकाको सूचना।
1: आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 को नियम 30 को एक अनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा 7 दिन अगावै भुक्तानी दिई निकासा र खर्चको लेखा अदावधिक गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था रहेको छ।
0: विशेष गरी असार महिनामा भुक्तानीको चाप बढ़ी भई सर्भर डाउन हुने, सिस्टम नचल्ने अवस्था सिर्जना हुन सक्ने साथी कार्यालयले कर दाखिला गर्ने, संघीय र प्रदेश सरकारलाई फिर्ता गर्नुपर्ने दानहरू फिर्ता गर्नुपर्ने तथा सम्पूर्ण आर्थिक कारोबारको हिसाब मिलान गरी तालुक निकायमा प्रतिवेदन पठाउनु पर्ने भएकाले आर्थिक वर्ष 2082-83 कालिन्चोक गाउँपालिका कार्यालयबाट भुक्तानी लिनुपर्ने मार्फतका कार्यालयहरू, शाखाहरू, सम्पूर्ण व्यक्ति, फर्म, सप्लायर्स, निर्माण व्यवसायी, उपभोक्ता समिति लगायत सम्पूर्ण सरकारवालाहरूले मिति 2083 साल असार 7 गते भित्र कागजातहरू पेश गरी भुक्तानी सक्नुहुन यो सूचना प्रसारण गरिएको छ।
1: समयावधिभित्र भुक्तानी नलिएमा यस कार्यले जवाफदेही नहुने बेहोरा जानकारी गराइन्छ।
0: कालिन्चोक गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुनखानी दुलोखा।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
3: छोरल्पा अस्पतालको भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। 20 वर्षदेखि सुविधा दिँदै आएको छोरल्पा अस्पतालमा स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा भर्ना खुलेको छ। शैक्षिक कार्यक्रमहरू पीसीएल इन नर्सिङ शीर्ष संख्या 40, डिप्लोमा इन फार्मेसी शीर्ष संख्या 40, डिप्लोमा प्रमाणपत्र तह सामान्य चिकित्सा शीर्ष संख्या 40 र डिप्लोमा मेडिकल ल्याब टेक्नोलोजी शीर्ष संख्या 30। आवश्यक कागजातहरू एसएलसी वा एसई को मार्कशीट, नागरिकता वा जन्म दर्ता, हालसालै खिचेको फोटो 3 प्रति, आफू पढ्ने लक्षित वर्ग खुल्ने कागजात। फारम भर्ने मिति 2083 साल वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0494-21505 र 0494-21523। पुनश्च विद्यार्थी आफै कलेजमा उपस्थित भई वा अनलाइन आवेदन भर्न सक्नुहुनेछ।

नयाँ नेपालको नयाँ आवाज, आवाज विहीनहरूको आवाज, जन आवाज, हाम्रो रेडियो 103.4 मेगाहर्ज।

सरको घाममा परे झै चढ्कने ओ यो यो मौसममा क्या मुटु

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: 너무 섞여. 누가 왜 꼬이상하네. 너무 너무 섞여.
1: 아니 너무 빠니게 하나. 빠니게 하나 빠니.
2: 빠니게 빠니게 빠니게 빠니 빠니.
0: 너무 너무 섞여. 우디오다 깼다.
1: 너무 너무 빠니 빠니 빠니. 빠니게 하나 빠니 빠니.
0: 됐다. 머리 잘렸다. 됐다. 너무 너무 섞여.
3: लापरवाही नगरौ प्रज्वलनशील पदार्थमा सबैले दिउँ ध्यान।
1: एक काटी सलाईले लिन सक्छ ज्यान।
2: सलाई तथा लाइटरहरू बाल बच्चाहरूले देख्ने तथा भेट्ने ठाउँमा नराखौं।
1: धुम्रपान गरी जथाभावी सुरतको ठुटाहरू नफ्याकौं।
3: घर वरिपरि झिक्रा पात पतिङ्गर नथुपारौं।
4: होली बतासको मौसम अनि आग लागि हुने बढी सम्भावना बेलैमा सबैले होस पुर्याउ। अकल्पनीय घटनाबाट आफू पनि जोगिउ र अरूलाई पनि जोगाउ।
5: जनहितको लागि हाम्रो रेडियोको प्रयास।
6: कालिन्चोक गाउँपालिकाको टोल तथा बस्ती स्तरमा हुने योजना तथा कार्यक्रम छनौटका लागि सहभागी हुने सम्बन्धी सूचना। यस कालिम्पोङ गाउँपालिका आगामी आर्थिक वर्ष 2083-84 वार्षिक बजेट तथा कार्यक्रम निर्माणको क्रममा रहेकाले सो प्रयोजनका लागि सम्बन्धित ओडाका बस्ती स्तरमा योजना तथा कार्यक्रम मिति 2083 साल जेठ 7 देखि 15 गतेसम्म छनौट गर्ने गरी तय गरिएकाले सम्बन्धित ओडा कार्यालयको थप सूचना बमोजिम टोल बस्ती स्तरमा योजना तथा कार्यक्रम छनौट भेलामा सरकारवाला सबै नागरिकहरूको सहभागिताका लागि अनुरोध गरिन्छ। सञ्जय शिवाकोटी प्रमुख प्रशासकीय अधिकृत कालिन्चोक गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुनखानी दोलखा।
7: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: हरे कृष्ण कृष्ण ए हुलाकी बाबु उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी
1: हो आमा मैले पनि सुनेको हुँ त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा
0: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या अरे
1: त्यस्तो होइन नि आमा मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन् ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा
0: ए हो र बाबु
1: हो त आमा फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ
0: ए
1: हुलाकका अरू थुप्रै सेवाहरू छन् अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु
0: हस् हस् बाबु हरे कृष्ण कृष्ण कृष्ण
2: नेपाल सरकार विज्ञापन बोर्ड
3: होइन हौ दिदी बहिनी हो आजको किसान मिटिङमा के गन्थन हुँदैछ
4: के हुनु नि साइला दाई धानको बिउ राख्ने समय भयो कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि
3: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि किनकि यो धान त तराईदेखि मध्य पहाड़ क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ हाम्रो पहाड़ी हावापानीमा सुहाउँदो पनि छ खानामा मिठो पाक्नलाई छिटो हल्का बाँच्नदार हावाले नडल्ने उत्पादन पनि धेरै भएको गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी
4: ओहो यो धान त असाध्यै राम्रो पो रहेछ
3: हो त नि नानी त्यसैले त यसपालि हामी सबैले शङ्ख धान US 312 नै लगाउने निर्णय गर्यौं
4: हस् त दाई धेरै धेरै धन्यवाद तपाईँलाई हामी पनि यसपालि शङ्ख धान US 312 नै लगाउने छौ
2: नेपाली माटोले रोजेको किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रो भेट पसलहरूमा उपलब्ध छ खोजी खोजी लगाऊ
5: तपाईँ सिन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज

0: जन्मका बिउको खुटी गर्दै हुनुहुन्छ।
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौं। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 साबी काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463378 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 काभ्रे बगर दोलखा।
2: मनोरञ्जन साहित्य र कला संस्कृति पर्यटन र विकासका लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: बेलुकी 7 बजेको हाम्रो समाचारमा लक्ष्मीको नमस्कार। यो समाचार बुलेटिन हाम्रो रेडियो 103.4 मेगाहर्ज प्रचारित सामुदायिक एफएम 94 मेगाहर्जबाट एकैसाथ प्रसारण भइरहेको छ। इन्टरनेटमा www.hamroradioefm.org.in र हाम्रो पात्र एपमा पनि हामीलाई सुन्न सक्नुहुनेछ। विशेष अदालतको आदेश उल्टियो, चुनावमा रहेका पूर्व मन्त्री गुप्तालाई सर्वोच्चले तोक्यो 50 लाख धरौटी, बागमती सरकारको आगामी वर्षको बजेट 49 अर्ब बराबरको हुने, रमेश सापकाठ योजनालाई 21.5 करोड़ बजेट कार्यान्वयनका लागि गरियो बोलपत्र आह्वान, दोलखामा ट्राफिक व्यवस्थापनमा कडाई, कर्जा पीड़ित सरकार समूह दोलखाद्वारा सरकारको ध्यान आकर्षण, र अमेरिका र इजरायलले पुनः आक्रमण गरे मध्य पूर्वी तनाव क्षेत्रीय सीमाभन्दा बाहिर फैलिने इरानको चेतावनी।
1: वा तपाईहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ?
2: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
1: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
2: हाम्रा सुविधाहरू
3: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल,
2: सभाहलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने,
3: जेनेरेटरको 24 घण्टा व्यवस्था, विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने,
2: पर्याप्त पार्किङको व्यवस्था, आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने,
3: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने,
2: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
1: अब टेन्सन गर्नै पर्दैन, साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
2: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघ्याङ दोलखा 94.1 FM 802 र 94.1 FM 844।
0: अब समाचार विस्तारमा। पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्व मन्त्री राजकुमार गुप्तालाई सर्वोच्च अदालतले 50 लाख धरोटीमा रिहा गर्न आदेश दिएको छ। सर्वोच्च अदालतले विशेष अदालतको आदेश उल्ट्याउँदै भूमि आयोगका पदाधिकारी नियुक्ति र कर्मचारी सरूवामा घुस लिएको आरोप लागेका पूर्व मन्त्री गुप्तालाई 50 लाख धरोटीमा सार्न आदेश दिएको हो। न्यायाधीशहरू सारंगा सुवेदी र सुनिल कुमार पोखरेलको इजालतले जारी गरेको आदेशमा घुस लिएको दोषी प्रमाण नभेटिएको विषयलाई मुख्य आधार बनाएर धरोटीमा सार्ने आदेश दिइएको छ। पूर्व मन्त्रीहरू राजकुमार गुप्ता, रंजिता श्रेष्ठ लगायत विरूद्ध घुस लिएको आरोपमा दायर मुद्दामा राजकुमार गुप्ताको खातामा 32 जेठ 2081 पटक पटक रकम जम्मा गर्ने र निकाल्ने काम भइरहेको दावी थियो। तर सर्वोच्च अदालतले विभिन्न 6 विषय वस्तुलाई आधार बनाएर गुप्तालाई थुनामा राख्न नपर्ने निष्कर्ष निकालेको हो। पूर्व सामान्य प्रशासन मन्त्री गुप्तालाई 2082 पुस सत्रमा विशेष अदालतले थुनामा राख्न आदेश गरेको थियो। सो आदेश अनुसार उनी कारागार कार्य दिल्ली बजारमा थुनामा रहेका थिए। बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष 2083-84 को बजेट 49 अर्ब बराबरको हुने भएको छ। प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले आगामी वर्षका लागि कुल 49 अर्ब बराबरको बजेट सिलिङ निर्धारण गर्दै मन्त्रालयहरूलाई योजना छनौट गर्न पत्राचार गरेको हो। मन्त्रालयले चैत पहिलो सातामै बजेट सिलिङ पाउनुपर्ने आयोजना छनौट निर्देशिकाको व्यवस्था भए पनि प्रदेश सरकारले जेठ पहिलो साता बल्ल सिलिङ वितरण गरेको हो। आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङका अनुसार सरकारले सोमबार नै सबै मन्त्रालयहरूलाई सिलिङ पठाएको छ। पहिलो चरणको सिलिङ गत वर्षको तुलनामा कम रहेको छ। प्रदेश सरकारले खारेज वा गाभिएका मन्त्रालयहरूलाई पनि सिलिङ वितरण गरेको छ। सरकारले आगामी साउनदेखि मन्त्रालयको संख्या 14 घटाएर 8 सार्ने निर्णय गरिसके पनि हाल कायम रहेको 14 मन्त्रालयलाई बजेट सिलिङ वितरण गरिएको हो। साउनदेखि बजेट कानूनको क्षणमा जाँदा ती कार्यक्रमहरूलाई नयाँ संरचना अनुसार मर्जर गर्ने गरी साविकी मन्त्रालयहरूलाई बजेटको सीमा पठाइएको प्रदेश सरकारले जनाएको छ। अर्थले वितरण गरेको बजेट सिलिङ अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालयले सबैभन्दा ठूलो हिस्सा पाएको छ। मन्त्रालयका अनुसार सड़क पुल र भवन निर्माण जस्ता ठूला आयोजनाका कारण भौतिक मन्त्रालयलाई 9 अर्ब 64 करोड़ बराबरको सिलिङ दिइएको हो। दोस्रोमा खानेपानी ऊर्जा तथा सिंचाई मन्त्रालयले 4 अर्ब 45 करोड़ प्राप्त गरेको छ। सबैभन्दा कम बजेट सिलिङ सहकारी तथा गरीबी निवारण मन्त्रालयलाई 12 करोड़ रूपियाँ मात्र तोकिएको छ। बागमती प्रदेश सरकारले रामेछाप जिल्लाका ठूला योजनाका लागि बजेट सुनिश्चित गरी निर्माण प्रक्रिया अघि बढ़ाएको छ। प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 सञ्चालन हुने गरी विभिन्न 8 योजनाका लागि 21,48,40,000 बजेट सुनिश्चित गरेको हो। स्रोत सुनिश्चित भए लगतै पूर्वाधार विकास कार्यालय रामेछापले निर्माण प्रक्रिया अघि बढ़ाउन बोलपोत्र आह्वानको सूचना जारी गरेको छ। स्रोत सुनिश्चित भएका योजनाको न्यूनतम बजेट 1,23,00,000 देखि 4,94,00,000 रहेको छ। बागमती प्रदेश सरकारले साना योजना कटौती गरेर ठूला योजनालाई अघि बढ़ाउने नीति लिएपछि रामेछापका 8 प्रमुख योजना अघि बढ़ाउन स्रोत सुनिश्चित भएको हो। बजेट सुनिश्चित भएका योजनामा 7 सड़क योजना र 1 खेलकुद मैदान निर्माणको योजना रहेको छ। बागमती प्रदेश सरकारबाट आगामी वर्षका लागि स्रोत सुनिश्चित भएका 8 योजना कानूनका लागि ठेक्का प्रक्रिया अघि बढ़ेको छ। प्रदेश सरकारबाट सबैभन्दा बढ़ी गाल्बा अग्लिसोर दोरुम्बा सैलुङ सड़कका लागि 4,94,00,000, धोबी खोलमा गाउँ गोठ गाउँ सागुटार सड़कलाई 4,13,00,000, सुचुरी सागुडाँडा देउराली बाम्ती रत्नज्योति सड़कलाई 3,94,00,000 र मन्थली स्थित खाँदवारी नागकन्या खेलकुद मैदान स्तरोन्नतिका लागि 1,96,00,000 स्रोत सुनिश्चित भएको छ। रामेछापका 3 सड़क आयोजनाका लागि समान 1,76,00,000 बजेट विनियोजन भएको छ। जिल्लाको कुनौरीदेखि भलुवाजोर स्वास्थ्य चौकी सड़क ढाँडी पोलौरी भैंसी शहीद स्मृति हुँदै देउराली सड़क ढलान र कार्की टोल कालीमाटी सड़क स्तरोन्नतिका लागि 1,76,00,000 स्रोत सुनिश्चित भएको हो। बागमती प्रदेश सरकारबाट रामेछापको धारापानी ठोसे गर्जाङ गोकुलगंगा सड़कका लागि 1,23,00,000 बजेट छुट्याइएको छ। हामीसँग अझै समाचार बाँकी नै छन्, तर त्योभन्दा पहिले सूचना र सन्देशको पालो।
1: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
4: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
1: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
4: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
1: थप जानकारीका लागि सम्पर्क 9844-46-63-78 र 9844-011-725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 काभ्रे बगर दोलखा।
5: छोरल्पा अस्पतालको भर्ना सम्बन्धी अत्यन्त जरूरी सूचना। 20 वर्षदेखि सुविधा दिँदै आएको छोरल्पा अस्पतालमा स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा भर्ना खुलेको छ। शैक्षिक कार्यक्रमहरू पीसीएल इन नर्सिङ श्री संख्या 40, डिप्लोमा इन फार्मेसी श्री संख्या 40, डिप्लोमा प्रमाणपत्र तह सामान्य चिकित्सा श्री संख्या 40 र डिप्लोमा मेडिकल ल्याब टेक्नोलोजी श्री संख्या 30। आवश्यक कागजातहरू एसएलसी वा एसईको मार्कशीट, नागरिकता वा जन्म दर्ता, हालसालै खिचेको फोटो 3 प्रति, आफू पढ्ने लक्षित वर्ग खुल्ने कागजात, फारम भर्ने मिति 2083 साल वैशाख 29 गते देखि जेठ 13 गते सम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0494215505 र 0494215523। पुनश्च विद्यार्थी आफै कलेजमा उपस्थित भई वा अनलाइन आवेदन भर्न सक्नुहुनेछ।
0: तपाई यतिखेर हाम्रो रेडियो र सीडीएफएमबाट हाम्रो समाचार सुन्दै हुनुहुन्छ। इन्टरनेटमा www.hamroradiofm.org.in र हाम्रो पात्र एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। सर्वोच्च अदालत प्रशासनले प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा विरूद्धको दरपेट गरिएको निवेदन 2 दिनपछि कार्यान्वयन गरेको छ। न्यायाधीश सपना प्रधान मल्लले ज्येष्ठ 4 गते आफ्नै जालसमा परेको निवेदनमाथि आदेश जारी गर्दै मुख्य रजिष्ट्रार र रजिष्ट्रारका नाममा दिउँसो 1 बजेसम्म निवेदन दर्ता गर्न आदेश दिएकी थिइन्। यसअघि संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी भएपछि परिषदले सर्वोच्च अदालतको प्रधान न्यायाधीश पदका लागि 4 वरियतामा रहेका डाक्टर मनोज कुमार शर्माको नाम सिफारिश गर्ने निर्णय गरेको थियो। सो निर्णय विरूद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो। तर सर्वोच्च अदालत प्रशासनले सो रिटमा दरपेट गरेपछि त्यस विरूद्ध दिइएको निवेदन दर्ता नगरी होल्डमा राखिएको थियो। मंगलबार प्रधान न्यायाधीश शर्माले पदभार ग्रहण गरे सँगै आज सो निवेदन औपचारिक रूपमा दर्ता गरिएको हो।

सर्वोच्च अदालतले मेडिकल व्यवसाय दुर्गा प्रसाईलाई पक्राउ गर्नुको लिखित कारण माग गरेको छ। प्रसाईले सर्वोच्च अदालतमा दायर गरेको बन्दे प्रत्यक्षीकरण रेटमा न्यायाधीश महेश शर्मा पौडेलको इजलासले पक्राउ गर्नुको कारण सहित 24 घण्टा भित्रमा लिखित जवाफ पेश गर्न आदेश दिएको हो। दुई दिन अघि प्रहरी पर्साबाट पक्राउ परेका प्रसाईलाई गैर कानूनी रूपमा हिरासतमा राखिएको दावी गर्दै उनको तर्फबाट बन्दे प्रत्यक्षीकरणको निर्धार भएको थियो। इचालसले महान्यायाधिवक्ताको कार्यालयसँग प्रसाईमाथिको अनुसन्धानको फाइल पेश गर्न पनि आदेश दिएको छ। प्रसाईलाई सोमबार प्रहरीले वीरगंजबाट पक्राउ गरेको थियो। सरकारले कक्षा 11 को पठन पाठन आगामी 7 गतेबाट गराउन निर्देशन दिएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले शैक्षिक सत्र 2082 को माध्यमिक शिक्षा परीक्षा एसएको नतिजा प्रकाशन भइसकेको सन्दर्भमा कक्षा 11 को पठन पाठन सञ्चालनका लागि समय निर्धारण गरेको हो। मन्त्रालयको निर्णयबारे शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षा विकास तथा समन्वय इकाईलाई पत्रचार गरी आज जानकारी गराएको छ। कर्जा पीड़ित सरकार समूह दुलोखाले विभिन्न माग गर्दै सरकारवाला निकायको ध्यानाकर्षण गराएको छ। बैंक सहकारी लगायत वित्तीय संस्थाले व्यवसाय तथा कर्जावालाहरूलाई कालो सूचीमा राख्ने, कर्जा लिन राखिएको धितु बैंकको नाममा ल्याउने, धितु लिलामे गर्ने जस्ता

0: लाखों से बेकरी वितरण करने कार्यले कर्जा वाला आत्महत्या गर्न बाध्य हुने भन्दै त्यस्ता कार्य बन्द गर्न पनि ध्यानाकर्षण पत्रमा माग गरिएको छ। हाम्रो समाचारमा अब रेडियो रिपोर्टको पालो। प्रदेश र स्थानीय तहमा वित्तीय समानीकरण अनुदान कटौती भएको छ। सरकारले आर्थिक वर्ष 2082-83 वित्तीय समानीकरण अनुदान 8.55% कटौती गर्ने निर्णय गरेको छ। यससँगै प्रदेश र स्थानीय तहले बजेट कार्यान्वयनमा असर पुग्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। प्रस्तुत छ एक रिपोर्ट।
1: संघीय सरकारले चालू आर्थिक वर्ष 2082-83 समेत 8.55% बराबर वित्तीय समानीकरण अनुदान कटौती गर्ने भएको छ। अर्थ मन्त्रालयले महालेखा नियन्त्रक कार्यालयलाई 4 जेठमा पत्र लेख्दै चालू आर्थिक वर्षको वित्तीय समानीकरण अनुदान कुल विनियोजनको 91.45% नबढ़ने गरी मात्रै हस्तान्तरण गर्न निर्देशन दिएको हो। सोही अनुसार कार्यालयले कोष तथा लेखा नियन्त्रक कार्यालयहरूलाई निर्देशन गरेको छ। कार्यालयका अनुसार प्रदेश र स्थानीय तहलाई चौथो किस्ता हस्तान्तरण गर्दा सो किस्ताको 21.02% र कुल विनियोजन 91.45% नबढ़ने गरी हस्तान्तरण गर्ने निर्णय अर्थ मन्त्रालयले गरेको हो। अर्थ मन्त्रालयले यसरी वित्तीय समानीकरण अनुदान कटौती गर्दा चैत महिनासम्म उठेको राजस्वलाई आधार मानेको छ। मन्त्रालयले लक्ष्यको 84.11% मात्र राजस्व संकलन भएको र सोही अनुपातमा वित्तीय समानीकरण अनुदान कटौती गर्नु परेको तर्क गरेको छ। उता स्थानीय तह प्रदेश सरकार र प्राकृतिक स्रोत तथा वित्त आयोगले भने संसदबाट पारित भइसकेको वित्तीय समानीकरण अनुदान विनियोजन अनुसार नै दिनुपर्ने बताउँदै आएका छन्। संघीय सरकार

साधुनको चेक जाँचमा कडाई गर्नुका साथै बेलुकी मादक पदार्थ सेवन मापसले चेकिङ पनि शुरू गरेको छ। तोलोखाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक श्री मनोज कुमार लामाले सोमबार जिल्ला ट्राफिक प्रहरी कार्यालयको निरीक्षण गर्नुका साथै दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनका लागि सक्रियता बढ़ाउन निर्देशन दिएका थिए। त्यस लगतै तोलोखा ट्राफिकले सदरमुकाम चरीकोट सहित जिल्लाभरका सवारीका साधन चेक जाँचमा कड़ाई गरेको छ। चरीकोट बजारमा जथाभावी पार्किङ गर्ने सवारीका साधनमा होइल लक पनि गर्न थालिएको छ। हालै मात्र सरुवा भएर दुलो खाएका जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक असै बाबुराम नेउपानेले दुर्घटनाका घटनामा कमी ल्याउन र सवारीका साधनलाई व्यवस्थित गर्न नियमित चेक जाँच तथा मापसै समेत जाँच गर्न थालिएको जानकारी दिए। तोलोखामा पछिल्ला केही महिना यता सवारी दुर्घटनाका घटनाहरू बढ़िरहेका छन्। खास गरी मोटरसाइकल दुर्घटनामा मृत्यु र घाइते हुनेको संख्या बढ़िरहेको छ। इरानको इस्लामिक रिभोल्यूशनरी गार्डस आईआरजीसीले अमेरिका र इजरायलले पुनः आक्रमण गरेमा मध्य पूर्वमा तनाव क्षेत्रीय सीमाभन्दा बाहिर फैलिन सक्ने चेतावनी दिएको छ। सम्भावित नयाँ सैन्य संघर्षको

0: यिनबाट म लक्ष्मी बस्नेत बिदा चाहन्छु। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: ध्यान दिनुहोस् ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
3: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनुभएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
2: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
3: अर्थतन्त्र मापनका आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौ।
4: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: हेलो
1: हेलो बहिनी सन्चै छौ?
0: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: सिंहेश्वर ड्राइभिङ सेन्टर चरीकोट बीच बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
4: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम चरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
5: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू, मोटरसाइकल, कार, स्कूटर सिकाउनका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
3: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
5: हाम्रा सुविधाहरू
4: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
3: आफ्नै कम्पाउन्ड भएको,
5: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
4: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
5: सस्तोमा होइन राम्रो सिकाउँछौ।
4: रूपाइटर रूपक मास्के, विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर करिकोट बीच बजार दोलखा, भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै। सम्पर्क नम्बर 9844304879, 9844304879 र 9864100011, 9864100011।
6: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि सकेको नि
1: हो र त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्चदेखि माथिको एलईडी किन्दा डिस्काउन्ट सिधैमा ए हाफ फ्री

0: अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
1: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
0: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
1: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
0: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
1: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
0: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
1: धुलिखेल अस्पताल, दोलखा अस्पताल, दोलखा।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: तल्लो घरको हजुरआमा त बोक्सी अरे नि.
1: हो र? होइन होला त्यस्तो त.
2: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
0: के भएन मिस,
2: मैले सुनिसके. हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो. बुझ्यौ, कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन. त्यस्तो कार्य सामाजिक अपराध हो. बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ. बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ. यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है.
3: हुन्छ.
4: बोक्सी अन्धविश्वास हो. बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ.
5: नेपाल सरकार विज्ञापन बोर्ड.
6: योजना तथा कार्यक्रमको भुक्तानी सम्बन्धी कालिन्चोक गाउँपालिकाको सूचना.
7: आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 नियम 30 अनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा 7 दिन अगावै भुक्तानी दिई निकासा र खर्चको लेखा अदावधिक गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था रहेको छ.
6: विशेष गरी असार महिनामा भुक्तानीको चाप बढ़ी भई सर्भर डाउन हुने, सिस्टम नचल्ने अवस्था सिर्जना हुन सक्ने साथी कार्यालयले कर दाखिला गर्ने, संघीय र प्रदेश सरकारलाई फिर्ता गर्नुपर्ने दानहरू, फिर्ता गर्नुपर्ने तथा सम्पूर्ण आर्थिक कारोबारको हिसाब मिलान गरी तालुक निकायमा प्रतिवेदन पठाउनु पर्ने भएकाले आर्थिक वर्ष 2082-83 कालिन्चोक गाउँपालिका कार्यालयबाट भुक्तानी लिनुपर्ने मार्फतका कार्यालयहरू, शाखाहरू, सम्पूर्ण व्यक्ति, फर्म, सप्लायर्स, निर्माण व्यवसायी, उपभोक्ता समिति लगायत सम्पूर्ण सरकारवालाहरूले मेटी 2083 असार 7 भित्र कागजातहरू पेश गरी भुक्तानी लिस सक्नु हुन यो सूचना प्रसारण गरिएको छ.
7: समयावधिभित्र भुक्तानी नलिएमा यस कार्यले जवाफदेही नहुने बेहोरा जानकारी गराइन्छ.
6: कालिन्चोक गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुनखानी दुलोखा.
8: हाम्रो रेडियो 103.4 MHz.
9: किन आँखा मिचेको मिचे गरेको?
10: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने.
9: धेरै समय मोबाइल चलाएपछि क्या हो?
10: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ.
9: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ. राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे.
10: ए, त्यसो भए जोगिन के गर्ने त?
9: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने. हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति. बुझिस?
10: बुझेँ.
9: यसलाई 20-20-20 नियम भन्छन्. मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने. घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ.
11: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ.
5: नेपाल सरकार विज्ञापन बोर्ड.

अहिले तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज। अब भने यहाँले नेपाली सदाबहार गीत संगीत सुनेर मनोरञ्जन लिन सक्नुहुनेछ। आज चाहिँ हामी सुमधुर स्वरकी धनी गायिका अरूणा लामाको स्वरमा सजिएका मिठा मिठा गीत संगीतहरू सुनाउनेछौ। हाम्रो रेडियो सुन्दै गर्नुहोला।

0: भएको त अरू कुनै धानमा पनि छैन है नानी।
1: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
0: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्कर धान युएस 312 नै लगाउने निर्णय गर्यौं।
1: हवस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई। हामी पनि यसपालि शङ्कर धान युएस 312 नै लगाउनेछौ।
2: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान युएस 312 सम्पूर्ण एग्रो भेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।
3: तपाई यतिखेर हाम्रो रेडियो मार्फत सुमधुर स्वरकी ध्वनि गायिका अरूणा लामाको स्वरमा सजिएका गीत संगीत सुनिरहनु भएको छ।

0: दुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टमद्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोर्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: बालक बालिकालाई काममा लगाएको पाइएमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
4: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
5: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
4: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
5: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
4: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
5: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
6: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
7: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

0: एटेन्जल सुन्दै हुनुहुन्थ्यो सुमधुर सुर की धनी गायिका अरूणा लामाको सुरमा सजिएका उत्कृष्ट गीत संगीतहरू।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: हाम्रो यत्रो घर खेती गर्यो, चिल्ली बिल्ली गरेर हाम्रो यस्तै बिजोग मनाछ
3: के नेपालले अतिकम विकसित मुलुकको श्रेणीबाट।

0: स्तर उन्नति हुने समय पर धकेल्नु ठिक हो?
1: केही समय माग्दा अहिलेको अवस्थामा ट्रान्जिसनल अवस्थामा उपयुक्त जस्तै देखिन्छ।
0: अनि अर्बौं डलरको ग्यास पाइपलाइन बारे चीन र रूस बीच सहमति हुन सकेन। सबभन्दा पहिला प्रमुख विश्व समाचार।
2: अशोक दाहालबाट समाचार सुन्नुहोस्। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले क्युबाका जनतासँग नयाँ सम्बन्ध स्थापना गर्ने प्रस्ताव गरेका छन्। क्युबाको स्थापना दिवसका दिन स्पेनी भाषामा भिडियो सन्देश जारी गर्दै रुबियोले उक्त टापुको दुःखको कारण अमेरिकाले लगाएको इन्धन नाकाबन्दी नभई त्यहाँका कम्युनिष्ट नेताहरू भएको दावी गरे। आर्थिक संकटको सामना गरिरहेको हावानाले हालै देशमा इन्धन रीति

हालै देशमा इन्धन रित्तिँदै गएको घोषणा गरेको थियो। विश्व स्वास्थ्य संगठनले कंगो गणतन्त्रमा फैलिएको इबोला नियन्त्रणका लागि खोपको उपाय खोजी भइरहेको जनाएको छ। अहिले इबोला संक्रमण फैलिएको बुन्डी बुजो प्रजातिको भाइरसका लागि हालसम्म कुनै पनि खोपले स्वीकृति पाइसकेका छैनन्। डब्ल्यूएचओको आपतकालीन समितिले साधारण इबोलाको उपचारका लागि प्रयोग हुने अर्बिबो खोप र अक्सफर्ड विश्वविद्यालय र सेरम इन्स्टिच्यूटको संयुक्त पहलमा विकास भइरहेको अर्को खोपको अध्ययन भइरहेको जनाएको छ।

0: 20% हिस्सा विद्युतीय साधनले लिने आकलन गरिएको छ। इरान युद्धका कारण इन्धनको मूल्य बढ्नु यसको एउटा कारण मानिएको छ। यो बीबीसी नेपाली सेवा हो। साझ पखमा यहाँलाई स्वागत छ। सुकुम्बासीहरूलाई प्रदान गर्ने भनेको व्यवस्थापन खर्च अपुग भएको भन्दै विपक्षी सांसदले सरकारले बिना तयारी उनीहरूलाई हटाएको आरोप लगाएका छन्। मंगलबार सरकारले प्रति परिवार एकमुष्ट 25,000 अनि 5 जनासम्म सदस्य भएका विस्थापित परिवारलाई प्रति महिना 15,000 3 महिनासम्म दिने निर्णय गरेको थियो। विस्थापितहरूमध्ये कतिपयले सो निर्णयको विरोध गरेका छन्। एक रिपोर्ट। आफू बस्दै आएको थापाथलीको सुकुम्बासी बस्ती हटाइएपछि हाल किर्तिपुर स्थित एउटा होल्डिङ सेन्टरमा रहेकी हरिमाया जिम्बाले सरकारले घोषणा गरेको राहत प्याकेज नलिने विचार गरेको बीबीसीलाई बताइन्। होल्डिङ सेन्टरबाट व्यक्तिहरू कोठा भाडामा बस्न जाउन् र त्यो बीचमा उनीहरूको स्थायी बसोबासको प्रबन्ध गर्ने उद्देश्यले उक्त रकम घोषणा गरिएको अधिकारीहरूले बताएका थिए, तर त्यो आफूहरूलाई मान्य नहुने जिम्बाले बताइन्।
1: हामी चाहिँ पैसा नलिने, हामी कसै पनि नलिने भनेको छ। हाम्रो यत्रो घर खेती गर्यो, आज हामीलाई चिल्ली बिल्ली गरेर हाम्रो यस्तै बिजोग मनाछ। अब सुत्यारीलाई पनि खाना केही छ, बिमारीलाई पनि खाना। अस्ति म आफै फोक्सो चाहिँ दीर्घ रोगी हो, म मेरो चाहिँ 80 जना आफै बोकेर हिँड्नु पर्ने छ। ठुलो सिलिन्डर बिर हस्पिटलले दिएको, अब 7 दिनसम्म ज्वरो आउँदाखेरि चाहिँ अब हेर्नु त कति बिजोग थियो। हाम्रो घरमा हामीले होइन दौलो पकाएर खान्थ्यो होला, यो ठाउँमा अब खाए खाओ नखाए झिस्के मिठो महाराज भोग मिठो भनेर हामीले खानु पर्ने लाइन बसेर।
0: सरकारको राहत प्याकेज चित्त बुझ्दो नभएको सुकुम्बासी र उनीहरूको विषयमा बोल्दै आएको संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले बताएको छ। सरकारले सुरक्षित बासको व्यवस्था नगरी सुकुम्बासीहरूको घर टहरा हटाएको भन्दै त्यस विषयमा संसदमा पनि विपक्षी दलहरूले कुरा उठाउँदै आएका छन्। बुधबारको बैठकमा एमालेका सांसद गुरु बरालले सरकारले गम्भीर र त्रुटिपूर्ण निर्णय गरेको आरोप लगाए।
2: यो सुकुम्बासीमाथि गरिएको अत्यन्त ठूलो अमानवीय हमला हो। सरकार भन्दैछ एकमुष्ट 25,000 रुपियाँ दिन्छु अस्थायी बसोबासको लागि। सभामुख महोदय, अस्थायी बसोबास त उनीहरू जहाँ बसेका थिए त्यही थियो, स्थायी प्रबन्धका लागि अब सरकारले नयाँ व्यवस्था गर्नुपर्नेमा उसले अहिले जबरजस्ती अस्थायी बसोबास गरिएको ठाउँबाट बाहिर निकालेको छ।
0: सरकारी अधिकारीहरूले चाहिँ पछिल्लो राहत प्याकेज सुकुम्बासीलाई स्थायी रूपमा राख्नु अघि तत्कालीन व्यवस्थापनका निम्ति ल्याइएको बताउँछन्। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक मचाकाजी महर्जनले करिब 2 सातामा पहिचान गरिसकेर राहत वितरण शुरू हुने अनुमान गरिएको बताए।
3: वास्तविक सुकुम्बासीलाई दीर्घकालीन रूपमा व्यवस्थापन गर्न जग्गा लगायतका घर अपार्टमेन्ट लगायतका विषयमा चाहिँ थप कार्य हुनेछ। अहिले तत्काललाई जुन होल्डिङ सेन्टरमा राखेका छौँ, उहाँहरूको घर भत्काइदिएका छौँ, त्यसको राहत स्वरूप चाहिँ अहिले तत्काल उहाँहरूलाई व्यवस्थापन गर्नु पर्यो भन्ने हिसाबले, घर भाडाको हिसाबले चाहिँ अलिकति रकम चाहिँ व्यवस्थापन गर्नु खोजे हो। त्यो अनुमान चाहिँ त्यही हो, 3 महिनाभित्र चाहिँ यसको व्यवस्थापन हुन्छ भन्ने हिसाबले, करिब करिब 3 महिनासम्मको भाडा दियो भने पुग्छ होला भन्ने हिसाबले अहिले निर्णय भएको छ।
0: उपत्यकाका नदीकिनारबाट हटाइएका मध्ये अहिलेसम्म 2608 परिवारले नाम टिपाएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले जनाएको छ। सरकारले अहिले किर्तिपुर नयाँ बस पार्क र माछा पोखरी क्षेत्रका होटल तथा भक्तपुर स्थित 2 वटा सरकारी स्वामित्वको तालिम केन्द्रमा होल्डिङ सेन्टर बनाएर विस्थापित सुकुम्बासीहरूलाई बस्ने खाने व्यवस्था गरेको छ। अब एउटा प्रसंग छोटकरीमा। भारतसँग नेपालको सम्बन्ध चिसिएको भनेर संचार माध्यमहरूमा आएका विवरण सही नभएको आज परराष्ट्र मन्त्री शिशिर खनालले बताएका छन्। प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा बोल्दै मन्त्री खनालले भारतीय विदेश सचिवको प्रस्तावित नेपाल भ्रमण नभएकै कारण यस्ता टिप्पणी गरिएका भन्दै तिनको खण्डन गरे।
4: भिजिट नभएकै कारणले गर्दा एकदमै चिसियो नेपाल भारत सम्बन्ध भन्ने जुन कुरा आइरहेको छ त्यो चाहिँ हाम्रो औपचारिक संवादहरूमा त्यो देखिएको छैन। विभिन्न विषयहरूमा पनि घनीकृत संवादहरू यति बेला भइराखेको छ। नेपाल भारत डिस्कनेक्टिभिटीका विषयहरूमा पनि हामी संवाद गरिरहेका छौँ।
0: उनले भारतीय पक्षले आन्तरिक व्यस्तताका कारण भ्रमण अहिले हुन नसकेको जानकारी दिएको बताए। भारतसँगको सीमा विवादका विषयमा पनि वार्ताहरू भइरहेको उनले जानकारी दिए।

0: अनि नजिकैको छिमेकीले गर्ने, नेपालले नगर्ने हुँदाखेरि निर्यातमा हाम्रो अझ थप प्रभावित हुने सम्भावना हुन्छ। त्यही हिसाबले गर्दा केही समय माग्दा अहिलेको अवस्थामा ट्रान्जिसनल अवस्थामा उपयुक्त जस्तै देखिन्छ।
1: अब यहाँनिर अघि तपाईँले जुन भन्नुभयो दुई पटक अगाडि पनि सारिसकिएको छ भनेर र अहिले पनि त्यो मापदण्डहरू त्यो स्थिति पूरा भइ नसकेको भनेर तपाईँले संकेत गर्नुभयो, अब फेरि तीन वर्षको निम्ति सारियो भने स्थितिमा चाहिँ के फरक पर्ने देखिन्छ त्यसो भए?
0: हाम्रो तयारी चाहिँ गर्नु पर्यो। विगतमा पनि कोविड हुँदै अब अलिकति यो पोलिटिकल इन्स्टेबिलिटीबाट गुज्रिरहनु चाहिँ पर्यो। अलिकति स्टेबिलिटी हुन्छ कि भनेर एउटा अपेक्षा गर्न सकिने आधार चाहिँ अहिले दिएको छ। अब त्यसले स्टेबिलिटी भयो र यो ग्रेजुएसनको स्मुथ ट्रान्जिसन स्ट्राटेजी बनाएको छ। त्यो ट्रान्जिसन स्ट्राटेजी कार्यान्वयन गर्नु पर्यो। कतिपय बाहिरका देशहरूसँग सम्झौता गर्नुपर्ने पनि हुन्छ। त्यसको हाम्रो कूटनीतिक पहलहरू पनि गर्नुपर्ने हुन्छ। त्यो पहलहरू पनि गर्नु पर्यो। त्यो गर्यो भने हामीले अर्को केही वर्ष प्राप्त गर्न सक्यो भने ट्रान्जिसन भइसकेपछि इरिभर्सिबल केही फर्केर आउन नपर्ने खालको ट्रान्जिसन हुन्छ कि भन्ने हो। अब त्यसको लागि अब हामीले तयारी गर्नु पर्यो। सधैँ एलडीसीमा बसेर चाहिँ साध्य राख्दैन। एलडीसीबाट अगाडि त जानै पर्ने हुन्छ, ग्रेजुएट हुनै पर्ने हुन्छ। तर त्यसको लागि तयारी हाम्रो क्षमता केही हामीलाई निर्यातमा हामीलाई केही नोक्सान पर्छ हुन त। अहिले जति जे जति सुविधा पाएछौँ त्यो सुविधा उपयोग गर्न पनि हामीले सकिरहेको छैनौँ। हाम्रो क्षमता चाहिँ एलडीसी हुँदाका सुविधा पनि उपयोग गर्न नसकेको क्षमता चाहिँ हो। त्यसमा क्षमता चाहिँ बढाउनु पर्ने अवस्था पनि छ।
1: यसमा चाहिँ यो एलडीसी ग्रेजुएसन गर्ने कि नगर्ने भन्ने चिजमा चाहिँ सरकारको रुचि चाहिँ कुन कुरामा हुन्छ? सरकारले चाहिँ खास गरी के कुरा हेरिरहेको हुन्छ?
0: अब सरकारले सबै विविध दृष्टिकोणबाट हेरेर गर्नु पर्यो। कुनै एक पक्षले भनेको हिसाबबाट गरेर भएन। मेन जिम्मेवार त सरकार हो होइन। प्राइभेट सेक्टरले पनि आफ्नो केही गुनासाहरू चाहिँ राखिरहेको स्थिति चाहिँ हो। प्राइभेट सेक्टरका कुराहरू पनि सुन्दै आफ्नो क्षमता अनि खास गरी यो लगानी इकोनोमिक आर्थिक वृद्धि दर निर्यातमा पर्ने प्रभाव सन्दर्भमा सरकारले आफ्नो एउटा भ्यू बनाउनु पर्छ। कुनै मनोवेग आवेशमा आएर गरिने विषय चाहिँ होइन। अलिकति आर्थिक स्थितिको पर्याप्त विश्लेषण गर्ने अनि अब हामी के गर्ने हो भन्ने कुरा रणनीतिहरू स्पष्ट पारेर त्यही अनुसार काम गर्नुपर्ने हो। हामी कहाँ अलिक कार्यान्वयन प्रति सधैँ कमजोर रहने गरेको अवस्था चाहिँ छ। अहिले पनि योजना आयोगले परराष्ट्र मन्त्रालय अथवा सरकारले सिफारिस गरेको क्याबिनेटले डिभिजन गरेर अनि बल्ल त्यो पत्र पठाउनु पर्ने हुन्छ। बंगलादेशमा चाहिँ बंगलादेशको नयाँ सरकारले फेब्रुअरी 22 त्यहाँको पहिलो क्याबिनेट मिटिङबाट डिसिजन गरेर डिफरलको लागि लेटर पठाएको स्थिति हो। बंगलादेश पनि पठाएको हुनाले हामीलाई पनि एउटा आधार चाहिँ भएको हो। तर फेरि सबै रिक्वेस्ट गर्दा गर्दै पनि अब युएनले इभ्यालुएसन गर्छ, एसेसमेन्ट गर्छ र आउने जनरल एसेम्ब्लीसम्म, सेप्टेम्बरमा आउने जनरल एसेम्ब्लीसम्म यसको निर्णय गर्ने हो। उसले हुन्छ भन्न पनि सक्छ, हुन्न भन्न पनि सक्छ।
2: उनी थिए राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रकाश कुमार श्रेष्ठ, साथी पवनराज पौडेलसँग कुरा गर्दै। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। रूसी राष्ट्रपतिको चीन भ्रमणका क्रममा बेजिङसँग हुने ठानिएको महत्वपूर्ण ग्यास पाइपलाइन सम्बन्धी सम्झौता नभएको विवरण आएका छन्। चीनिया राष्ट्रपति शी जिनपिङसँगको भेटमा 20 भन्दा धेरै व्यापार र प्रविधि सम्बन्धी सम्झौता भए पनि पुटिनले वर्षौंदेखि अघि सारेको ग्यास पाइपलाइनको योजनाले भने सार्थकता नपाएको हो। दुई राष्ट्र प्रमुख बीचको भेटमा पाइपलाइन बारे पनि छलफल भएको क्रेमलिनले जनाएको छ। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट सुनौ अशोक दाहालबाट।
3: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फर्किएको अर्को साता रूसी राष्ट्रपति पुटिन बेजिङ पुगेका हुन्। वाशिङटन र मस्कोबीच फरक किसिमका सम्बन्ध कायम गरेको बेजिङले पुटिनलाई पनि ट्रम्पलाई जस्तै स्वागत समारोह आयोजना गर्यो। हालसम्म 20 भन्दा धेरै चीनको भ्रमणमा पुगेका पुटिनले राष्ट्रपति सीसँग विशेष सम्बन्ध कायम राखेका छन्। पछिल्लो पटक युक्रेन युद्ध र पश्चिमा प्रतिबन्धको सामना गरिरहेका पुटिन चीनसँग धेरै कुरामा निर्भर छन्। रूसका लागि चीन अहिले सबैभन्दा प्रमुख व्यापारिक साझेदार र तेल र ग्यासको सबैभन्दा ठूलो खरिदकर्ता हो। तर भ्रमणपछि जारी लामो संयुक्त वक्तव्यमा पुटिनले लामो समयदेखि रुचि देखाएको ग्यास पाइपलाइन सम्बन्धी सम्झौता भएको उल्लेख छैन। भ्रमणका क्रममा चिनिया राष्ट्रपतिले युक्रेन युद्धबारे केही बोलेनन्, तर इरान युद्ध पूर्ण रूपमा अन्त्य हुनु अति जरूरी रहेको बताए।

0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पखाइ यही समाप्त हुन्छ। भोलि बेलुकी पौने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
1: यो हो हाम्रो रेडियो 103.4 MHz।
2: कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
3: होइन है बुढा, डीडीसी को लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
4: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
5: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
4: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दुध लिएर आऊ न।
5: ल ल, म दोलखा डेरीको नम्बर 1 डीडीसी दुध नै लिएर आइहाल्छु।
2: आहा, कति मिठो दुध! अबदेखि सधैँ डीडीसी दुध नै लिएर आउनुहोस् है बाबा।
6: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर 1 डीडीसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्नु हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
7: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमौती, जपी, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
6: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 0949-421-20।

0: 너무 좋죠. 물안 왜 거의 사람네 너무 너무 좋죠.
1: 아니야 빠니게 하나. 빠니게 하나 빠니.
2: 빠니네 빠니네 빠니에 빠니 빠니.
0: 너무 너무 좋죠. 우주에 다 깼다.
1: 너무
3: लापरवाही नगरौं प्रज्वलनशील पदार्थमा सबैले दिउँ ध्यान
1: एक काटी सलाईले लिन सक्छ ज्यान
2: सलाई तथा लाइटरहरू बाल बच्चाहरूले देख्ने तथा भेट्ने ठाउँमा नराखौं
1: धुम्रपान गरी जथाभावी सुरटको ठुटाहरू नफ्याकौं
3: घर वरिपरि झिक्रा पात पतिङ्गर नथुपारौं
4: होरी बतासको मौसम अनि आगलागी हुने बढी सम्भावना बेलैमा सबैले होस पुर्याउं अकल्पनीय घटनाबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊं
5: जनहितको लागि हाम्रो रेडियोको प्रयास
6: कालिन्चोक गाउँपालिकाको टोल तथा बस्ती स्तरमा हुने योजना तथा कार्यक्रम छनौटका लागि सहभागी हुने सम्बन्धी सूचना यस कालिन्चो गाउँपालिका आगामी आर्थिक वर्ष 2083-84 वार्षिक बजेट तथा कार्यक्रम निर्माणको क्रममा रहेकाले सो प्रयोजनका लागि सम्बन्धित ओडाका बस्ती स्तरमा योजना तथा कार्यक्रम मिति 2083 साल जेठ 7 देखि 15 गतेसम्म छनौट गर्ने गरी तय गरिएकाले सम्बन्धित ओडा कार्यालयको थप सूचना बमोजिम टोल बस्ती स्तरमा योजना तथा कार्यक्रम छनौट भेलामा सरकारवाला सबै नागरिकहरूको सहभागिताका लागि अनुरोध गरिन्छ संजय शिवाकोटी प्रमुख प्रशासकीय अधिकृत कालिन्चो गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुनखानी दोलखा

0: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
1: मेरो प्रश्न सांसदज्यूलाई।

0: कता जान लागि बिहे तिर हो कि क्या हो
1: कहाँ बाटो बिहेमा जानु यो त मनोकामनाको कमाल पो हो त बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल होइन
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन तनावै तनाव छ गोजीमा 2 रुपियाँ छैन
2: होइन पाण्डवहरू के कुराकानी गर्न लागेको हो
1: के हुनु नि भित्ति मनोकामनाको कुरा हो नि होइन
0: हो नि पाँडे मनोकामना नै किन बरु भन् न यहाँ के को सुविधा छ म पनि सुनिहालौ न
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै

0: खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ।
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 साबी काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463378 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 काभ्रे बगर दोलखा।

0: चोरी डकैती लगायतका घटनाबाट बच्न सर्वसाधारण नागरिकहरूमा हार्दिक अनुरोध।
1: घर छोडी बाहिर जानुपर्दा वा राति सुत्नु अगाडि झ्याल, ढोका, ग्रिल तथा गेट राम्ररी लगाउनुहोस्।
2: बलियो तालचाको प्रयोग गर्नुहोस्। सकेसम्म घर पुरै खाली गरी बाहिर ननिस्किनुहोस्।
0: सपरिवार घर बाहिर निस्कनु परेमा विश्वासिलो व्यक्तिलाई वा आफन्तलाई रेखदेख गर्ने जिम्मा दिनुहोस्।
2: बहुमूल्य घर गहना नगद सुरक्षित स्थानमा राख्नुहोस्।
1: घर टोलमा शंकास्पद व्यक्तिले आवत जावत जमघट गरेमा वा क्रियाकलाप

कन्ट्रोल नम्बर 100 खबर गर्नुहोस्। सार्वजनिक हितका लागि जिल्ला परिकारले दोलखा र हाम्रो रेडियोको अपील।